0: श्रीमतीको उपचारका लागि भारतमा रहनुभएका पोखरेलले अध्यक्ष ओलीको सम्मानजनक विदाईको विकल्प नभएको बताउनु भएको हो। उहाँले पार्टी पुनर्गठन नगरी आम जनतामा जान नसक्ने भन्दै मुलुकभरका कार्यकर्ताको चाहना र माग बमोजिम सम्मानजनक मार्ग प्रशस्त गर्न भन्नुभएको छ। यति बेला ओलीले सम्मान तथा सम्मानका साथ विदाई र विधि सम्मत नयाँ नेतृत्वमा जानुभन्दा अर्को आशा जगाउने विकल्प नभएको र हुन नसक्ने उहाँको भनाइ छ। राष्ट्रिय स्वतन्त्र पार्टीकी सचेतक क्रान्ति शिखा अधितालले रसुवाबाडी पीड़ित नागरिकलाई कानूनी र प्रशासनिक प्रक्रियामा सहजीकरण गर्न सरकारलाई सचेत गराउनु भएको छ। प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले राहत र पुनर्स्थापनामा ढिलाइ गरेर प्रभावित नागरिकलाई अन्यलमा नराख्न आग्रह गर्नु भएको हो।
1: होटेकुसी बाढ़ी गएको महिना दिन बित्न लाग्यो। यो महाविपत्तिमा परेर हालसम्म 1451 मृत्यु पुष्टि भइसकेको छ। 5786 जनाको सास र लासको टुङ्गो लागेको छैन। आफन्तहरूले आस मार्ने अवस्था भइसकेको छ। कतिले कुशको आकृति बनाएर अन्तिम संस्कारको रीतिसम्म पूरा गरिसकेका छन्, तर आश्रित परिवारको पुनरुत्थानमा भने अनेक बाधा परेको देखिन्छ। आफन्तजनको मृत्युले औपचारिकता र निश्चित कागजी प्रक्रियाको टुङ्गो नपाउँदा प्रभावित परिवार दोहोरो मारमा छन्। नागरिकको कानूनी हैसियत, सम्पत्तिको हक हस्तान्तरण लगायत राज्यबाट प्राप्त हुने सेवा सुविधाको उपभोगमा तत्काल न्यायिक तथा प्रशासनिक बाटो प्रशस्त गरिनुपर्छ। राहत र सामाजिक सुरक्षा उपलब्ध गराउने कार्यविधि तोक्न विलम्ब गरेर नागरिकलाई अन्यलमा राखिरहने छुट सरकारसँग हुनु हुँदैन।
0: प्रतिनिधि सभा अन्तर्गतको कानून न्याय तथा मानव अधिकार समितिले जलवायुजन्य विपद व्यवस्थापन र जोखिम न्यूनीकरणका लागि नीतिगत र कानूनी सुधार गर्न सरकारलाई निर्देशन दिएको छ। समिति सभापति समीक्षा बास्कोटा:
2: भविष्यमा बाढी पहिरो तथा अन्य जलवायुजन्य विपदबाट हुने मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न जोखिम पहिचान र नक्साङ्कन, पूर्व सूचना प्रणाली, विपद पूर्व तयारी, उद्धार तथा राहत, सुरक्षित स्थानान्तरण, जलवायु अनुकूल तथा जोखिम न्यूनीकरण सहित समग्र मानव अधिकारको संरक्षण सम्बन्धी विद्यमान नीतिगत, कानूनी तथा संस्थागत व्यवस्थाको प्रभावकारिताका सम्बन्धमा सम्बन्धित निकायबाट आवश्यक जानकारी प्राप्त गर्ने गरी समितिको आगामी बैठकहरूमा समेत आवश्यक अनुसार थप छलफल गर्ने। जलवायु परिवर्तनका कारण सृजना हुने विपदका बहुआयामिक जोखिमहरूको दीर्घकालीन तथा दिगो समाधानका लागि जलवायु न्यायको सिद्धान्तलाई पूर्ण रूपमा आत्मसात गर्दै देशका अति जोखिमयुक्त भौगोलिक क्षेत्रहरू एवं जोखिमयुक्त बस्तीहरूको वैज्ञानिक तथा प्राविधिक अध्ययन, जोखिम नक्साङ्कनका आधारमा पहिचान गरी प्रभावित बस्तीहरूलाई सुरक्षित र उपयुक्त स्थानमा व्यवस्थित ढङ्गले स्थानान्तरण गर्ने नेपाल सरकारले समान हित भएका पर्वतीय तथा अति प्रभावित राष्ट्रहरूसँगको सहकार्यमा अन्तर्राष्ट्रिय न्यायिक संयन्त्र स्थापना र आवश्यकता अनुसार नयाँ सन्धि सम्झौताका लागि कूटनीतिक पहल गर्न नेपाल सरकारलाई सुझाव दिने।
0: रसियाका यौन जासुसको निशानामा पर्न सक्ने भन्दै बेलायती सैनिकलाई सजग गराइएको छ। बेलायती सशस्त्र बलका सैनिक विदेशमा खटिएका बेला कथित हनी ट्र्यापको जोखिममा पर्न सक्ने भन्दै सजग गराइएको हो। रक्षा विश्लेषक माइकल क्लार्कका अनुसार इस्टोनियातिर खटिन लागेका बेलायती सैनिकलाई त्यहाँ जानु अघिको प्रशिक्षणमा यौन जासुसीको जोखिमबारे सजग गराउने विषय राखिएको छ। आउँदो शुक्रबारदेखि 3 दिन देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।
3: यो PFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्लाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: सरकारले बिजुलीमा भ्याट हटाउने भएको छ भ्याट हटाउन ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठ र अर्थमन्त्री स्वर्णिम मुआगले बीच सहमति जुटेको ऊर्जा मन्त्रालयले जनाएको छ ऊर्जा मन्त्रालयका अधिकारीका अनुसार मन्त्री श्रेष्ठले अर्थमन्त्री वाग्लेसँग भ्याट हटाउन प्रस्ताव गर्नुभएको थियो अब अर्थमन्त्री वाग्लेले भ्याट हटाउने प्रस्ताव मन्त्री परिषदमा लैजाने सहमति भएको मन्त्रालयका अधिकारीको भनाइ छ मन्त्री परिषद बैठकबाट निर्णय भएपछि भ्याट हट्नेछ सरकारले चालु आर्थिक वर्षदेखि विद्युत भ्याट लगाउन थालेको छ घरयासी ग्राहकका लागि 5% र औद्योगिक तथा अन्य गैर घरयासी ग्राहकका लागि 13% भ्याट लगाउने व्यवस्था वाग्लेले नै गर्नुभएको हो यो व्यवस्थाको चौतर्फी आलोचना भएसँगै सरकारले हटाउने तयारी गरेको हो यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलले दशैं अघि नै सार्वजनिक सवारी साधनमा प्रविधि मैत्री जीपीएस लागू गर्ने बताउनु भएको छ यातायात व्यवस्था विभागले आयोजना गरेको छलफल कार्यक्रममा उहाँले जीपीएसलाई प्रविधि मैत्री र व्यवस्थित बनाउने तयारी भइरहेको बताउनु भएको छ दशैं अघि नै यसबारे सूचना जारी गर्ने उहाँको भनाइ छ पोखरेलका अनुसार हाल जीपीएसको गुणस्तर मूल्य प्रणालीसँगको समायोजन लगायत प्राविधिक विषय अध्ययन भइरहेको छ सामाजिक सुरक्षालाई यातायात क्षेत्रका मजदूरका लागि अनिवार्य बनाउने विषयमा कानूनी प्रक्रिया अगाडि बढ़िरहेको पोखरेलले बताउनु भएको छ सामाजिक सुरक्षा सम्बन्धी विषय आगामी ऐनमा समेटिने पोखरेलको भनाइ छ भोटेकुसी बाढ़ीबाट नेपालको पर्यटन क्षेत्रमा 52 अर्ब भन्दा बढ़ीको क्षति पुगेको छ
4: संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल पर्यटन बोर्डका सदस्य सहदेव धमालाको संयोजकत्वमा गठन गरेको द्रुत प्रतिकार्य टोलीले पर्यटन मन्त्री खड्गराज पौडेललाई बुझाएको प्रतिवेदनमा 52 अर्ब 67 करोड 45 लाख 76 हजार 500 बराबरको क्षति भएको उल्लेख छ प्रतिवेदन अनुसार बाढ़ी पहिरोबाट विशेष गरी रसुवा नुवाकोट धादिङ गोर्खा लगायत क्षेत्रमा पर्यटन पूर्वाधार होटल तथा पर्यटन व्यवसाय यातायात पहुँच पदमार्ग लगायतमा ठूलो क्षति भएको छ टोली संयोजक धमालाका अनुसार सबैभन्दा बढी होटल क्षेत्रमा 19 अर्ब 56 करोड 4 लाख 48 हजार त्यस्तै वैदेशिक पर्यटन आमदानीमा 14 अर्ब 60 करोड 24 लाख 64 हजार र पर्यटक व्यवस्थापनमा 12 अर्ब 26 करोड 84 लाख 24 हजार 500 बराबरको क्षति भएको अनुमान छ त्यस्तै सम्पदा तथा पर्यटन पूर्वाधार सवारी साधन रेस्टुरेन्ट लाङटाङ क्षेत्रमा व्यावसायिक कारोबार आन्तरिक पर्यटन राजस्व राफ्टिङ तथा क्याम्पिङ ट्रेकिङ ट्रेल लगायत क्षेत्रमा क्षति भएको धमालाले जानकारी दिनुभयो बाढ़ी तथा पहिरोमा 1117 जना नेपाली तथा विदेशी नागरिक प्रभावित भएका छन् हालसम्म 310 जनाको सकुशल उद्धार गरिएको छ भने 13 जना सम्पर्कमा आएका छन् हालसम्म 606 विदेशी र 188 जना नेपाली सहित 794 जना सम्पर्कविहीन रहेका संयोजक धमालाले जानकारी दिनुभयो
3: राष्ट्रिय स्वतन्त्र पार्टीकी सचेतक क्रान्ति शिखा धेतालले रसुवा बाढ़ीपीड़ित नागरिकलाई कानूनी र प्रशासनिक प्रक्रियामा सहजीकरण गर्न सरकारलाई सचेत गराउनु भएको छ प्रतिनिधि सभाको बैठकमा बोल्दै वहाँले राहत र पुनस्थापनामा ढिलो गरेर प्रभावित नागरिकलाई अन्योलमा नराख्न आग्रह गर्नुभएको हो
5: भोटेकोसी बाढ़ी गएको महिना दिन बित्न लाग्यो यो महाविपत्तिमा परेर हालसम्म 1451 को मृत्यु पुष्टि भइसकेको छ 5786 जनाको सास र लासको टुङ्गो लागेको छैन आफन्तहरूले आश मार्ने अवस्था भइसकेको छ कतिले कुशको आकृति बनाएर अन्तिम संस्कारको रीतिसम्म पूरा गरिसकेका छन् तर आश्रित परिवारको पुनरुत्थानमा भने अनेक बाधा परेको देखिन्छ आफन्तजनको मृत्युले औपचारिकता र निश्चित कागजी प्रक्रियाको टुङ्गो नपाउँदा प्रभावित परिवार दोहोरो मारमा छन् नागरिकको कानूनी हैसियत सम्पत्तिको हक हस्तान्तरण लगायत राज्यबाट प्राप्त हुने सेवा सुविधाको उपभोगमा तत्काल न्यायिक तथा प्रशासनिक बाटो प्रशस्त गरिनुपर्छ राहत र सामाजिक सुरक्षा उपलब्ध गराउने कार्यविधि तोक्न विलम्ब गरेर नागरिकलाई अन्यलमा राखिरहने छुट सरकारसँग हुनु हुँदैन
3: सर्वोच्च अदालतले जोखिमपूर्ण अवस्था बाहेक पक्राउ परेका सबै व्यक्तिलाई हत्कडी नलगाउन आदेश दिएको छ
2: अनुसन्धानको क्रममा पक्राउ परेको व्यक्ति भाग्ने जोखिम भएमा, हिंसात्मक व्यवहार भएमा र आफू वा अरूलाई क्षति पुर्याउन सक्ने भएमा मात्र हतकडी लाउन आदेश दिएको हो। न्यायाधीशहरू डाक्टर नहकुल सुवेदी र शान्ति सिंह थापाको इजलासले प्रहरी प्रधान कार्यालयको नाममा जारी गरेको आदेशमा हतकडी प्रयोग नगरी नहुने परिस्थिति देखिएमा मात्र हतकडी लगाउन भनिएको छ। सर्वोच्चले हतकडी लगाएको अभिलेख राख्न प्रहरी अधिकारीहरूको नाममा आदेश दिएको छ। सर्वोच्चले हतकडी प्रयोग विरुद्ध परेको रेट निवेदनको अन्तिम टुङ्गो नलाग्दासम्म जो कोहीलाई मनमौजी रूपमा हतकडी नलाउन आदेश दिएको हो।
1: यो BFBS कुलकर्ण रेडियो हो।

0: समुदायमा
1: रिलायन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: प्रधानमन्त्री वारेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्यूयोर्क जाँदै हुनुहुन्छ अमेरिकाको न्यूयोर्कमा हुन लागेको संयुक्त राष्ट्रसंघको 81 औं महासभामा भाग लिनका लागि प्रधानमन्त्री शाह 4 सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै आज त्यसतर्फ जान लाग्नु भएको हो प्रधानमन्त्री शाहले महासभामा 8 असोजमा सम्बोधन गर्ने कार्यक्रम छ वहाँले भोटेकोशी बाढ़ीका कारण ठूलो जनधनको क्षति भएपछि यसपटक जलवायु परिवर्तनको असरबारे राष्ट्रसंघको ध्यान आकर्षण गराउनुहुने कार्यक्रम छ महासभामा भाग लिन यसअघि 4 असोजमा परराष्ट्र मन्त्री शिशिर खनाल नेतृत्वको टोली न्यूयोर्क प्रस्थान गरिसकेको छ संघीय संसद प्रतिनिधि सभाको बैठक आज बस्दैछ अपरान्ह 1 बजे बस्ने बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले नागरिक लगानी कोष विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ यस्तै आज विभिन्न 4 वटा संसदीय समितिको बैठक पनि बस्दैछ संघीय संसद सचिवालयका अनुसार अर्थ समिति शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समिति विकास आर्थिक मामला तथा सुशासन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधान समितिको बैठक बस्दैछ जुम्लाबाट स्याउ बोकेर सुर्खेततिर जाँदै गरेको मालवाहक ट्रक दुर्घटनामा परेको छ कर्णाली राजमार्ग अन्तर्गत कालीगढको तिला गुफा नगरपालिका 1 बिगममा ट्रक दुर्घटनामा परेको हो सो ट्रकमा 450 कार्टुन स्याउ रहेको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी नायब परीक्षक हिमबहादुर खत्रीले जानकारी दिनुभएको छ नदी किनारमा खसेका स्याउ काम नलाग्ने हुँदा 8 लाख बराबरको क्षति भएको तातोपानी 1 का वडा अध्यक्ष कर्णबहादुर कठायतले बताउनु भएको छ स्थानीय राका गाउँका किसानबाट संकलन गरेर सो स्याउ बिक्रीका लागि लगिँदै थियो एमाले अध्यक्ष केपी शर्मा ओलीले मुलुक फाँसीवादतिर गइरहेका बेला उल्टै नेतृत्वमाथि आक्रमण गरेको भन्दै नेताहरूको झाँको झार्नु भएको छ वर्तमान सरकार बनेको दिनदेखि नै एमालेमाथि खनिएको बेला नेताहरूले उल्टै नेतृत्वको आलोचना गरेको भन्दै ओलीले केन्द्रीय कमिटी बैठकमा आक्रोश पोख्नु भएको हो अब पार्टीभित्रको अराजकता नियन्त्रण गरिने चेतावनी समेत दिनुभएको छ
4: अधिनायकवाद लागू गरेर अगाडि बढिएको हो भन्ने कुरा स्पष्ट छ यो फाँसीवादतर्फको यात्राको एउटा निरन्तरता हो भनेरै बुझ्नु यति बेला त हामी माथिको यस फाँसीवादी हमलाको प्रतिकार गर्न एकजुट भएर अगाडि बढ्नु पर्थ्यो तर पार्टीभित्रै केही व्यक्ति र तत्त्वहरू पार्टीभित्र समस्या सिर्जना गर्न उद्धत भए मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ असान्दर्भिक भयो यस्ता कुराहरू बोल्ने को न्यायाधीश तपाईँ पार्टीमा हुनुहुन्छ भने पार्टीभित्र छलफल गर्नुहोस् कमिटीमा छलफल गर्नुहोस् राय राख्नुहोस् बाहिर गएर जमघसाई गर्ने पार्टीको प्रतिष्ठा कमजोर पार्ने विपक्षीको मनोबल उठाउने यस्तो अराजकतालाई नियन्त्रण गरेर पार्टीलाई अनुशासित र एकताबद्ध बनाएर अगाडि बढाउनु पर्ने
3: सर्वोच्च अदालतले जर्मन कम्पनी भेरिडोसलाई पासपोर्ट छपाईको ठेक्का दिने राहदानी विभागको निर्णय सदर हुने गरी फैसला गरेको छ
5: फ्रान्सेली कम्पनी आइटिमियाले भेरिडोसलाई ठेक्का दिने निर्णय विरूद्ध दायर गरेको रिट सर्वोच्चले खारिज गरेको हो न्यायाधीशहरू कुमार रेग्मी र श्रीकान्त पौडेलको इजलासले आइटिमियाको रिट खारिज गर्ने फैसला गरेको सूचना सर्वोच्चको वेबसाइटमा राखिएको छ रिट खारिज भएसँगै राहदानी विभागले भेरिडोसलाई ठेक्का दिने गरी गरेको निर्णय र त्यसलाई सदर गर्ने सार्वजनिक खरिद पुनरावलोकन समितिको निर्णय कायम भएको छ पासपोर्ट छपाईको ठेक्का प्रक्रियामा प्रतिस्पर्धा गरेको आइटिमियाले विभागको निर्णय विरूद्ध शुरूमा सार्वजनिक खरिद पुनरावलोकन समितिमा उजुरी गरेको थियो समितिले पनि विभागकै निर्णय सदर गरेपछि आइटिमिया त्यस विरूद्ध रिट लिएर सर्वोच्च अदालत पुगेको थियो
3: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र बेलायती प्रधानमन्त्री एन्डी बर्नहम बीच न्यूयोर्कमा हुने संयुक्त राष्ट्रसंघको महासभामा पहिलो पटक प्रत्यक्ष भेटवार्ता हुँदैछ यस भेटवार्तामा युक्रेन र मध्य पूर्वमा चर्किँदै गएको द्वन्द्व मुख्य एजेण्डा भन्ने अपेक्षा गरिएको छ ग्रेटर म्यान्चेस्टरको मेयर रहँदा बर्नहमले अमेरिकी राष्ट्रपतिलाई त्यहाँ स्वागत नगरिने बताउनु भएको थियो तर प्रधानमन्त्रीका पूर्व सल्लाहकार केविन म्याककिकर ले भने भेटको नतिजा सदा सकारात्मक हुने अपेक्षा गर्नुभएको छ
6: If you look at the history of who Trump gets on well with, first of all, Trump does very well and gets on with people in the room who are popular. And Andy's popular, right? But he also, for better or for worse, gets on well with down-to-earth men and people who are a bit blokey.
3: भुटानको राष्ट्रिय क्रिकेट टोलीले आईसीसी T20 विश्वकप एसिया उपक्षेत्रीय छनौट एकको तयारीका लागि क्रममा पोखरा फोर्ससँग खेल्ने भएको छ। गण्डकी प्रादेशिक क्रिकेट संघका अनुसार भुटानी राष्ट्रिय टोलीले असोज 11 र 12 गते गण्डकी प्रदेश क्रिकेट टीमसँग अभ्यास खेल खेल्नेछ। हवस् त, खबर यति नै। नमस्कार, म कृष्ण।
2: यो PFBS गोर्खा रेडियो हो।

0: સૈન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં ભન્હોસ
2: ફ્લાય બીએફબીએસ
1: યુ બીએફબીએસ ગોઠા રેડિયો હો
0: ગોઠા રેડિયો હો
3: त्रिपुरेश्वरमा हिजो बस आगलागीमा परेर घाइते भएका चालकको निधन भएको छ। त्रितिपुर अस्पतालमा उपचारका क्रममा उहाँको ज्यान गएको प्रहरीले जनाएको छ। अस्पतालका अनुसार चालकको शरीरको 90% भाग जलेको थियो। घाइते चालकलाई हिजो दिउँसो करिब 1 बजे अस्पताल पुर्याइएको थियो। हिजो मध्याह त्रिपुरेश्वरको बस स्टपमा रेतीसेती यातायातको बसमा आग लागि भएको थियो। ट्राफिक प्रहरीसँग विवाद भएपछि चालक आफैले बसमा आगो लगाएको प्रारम्भिक अनुसन्धानको निष्कर्ष छ। यो घटनाको छानबिनका लागि समिति गठन भइसकेको छ। नेकपा एमालेको हिजोदेखि जारी केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ। बैठक बिहान 9 बजेबाट शुरू हुने पार्टीका प्रचार तथा प्रकाशन विभागका प्रमुख निरज आचार्यले जानकारी दिनुभएको छ। ललितपुरको बनी मण्डल रामबाग पार्टी प्यालेसमा जारी बैठकमा आजबाट केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राख्ने काम शुरू हुनेछ। केन्द्रीय सदस्यले बढ़ीमा 3 मिनटमा पार्टी अध्यक्षको प्रतिवेदन, जनतासँग पार्टीको सम्बन्ध र समसामयिक विषयमा आफ्ना धारणा राख्ने गरी समय व्यवस्थापन गरिएको आचार्यले जानकारी दिनुभएको छ। अध्यक्ष केपी शर्मा ओलीले हिजो बैठकमा जानकारी गराएका 9 वटा एजेण्डामध्ये 8 वटाको कार्यवाही आजबाट शुरू हुन लागेको हो। आजबाट क्रमशः केन्द्रीय कमिटिमा सदस्यहरूको मनोनयन, विभागहरूको गठन, पोलिट ब्यूरो गठन, स्थायी कमिटी गठन सहितका एजेण्डा अघि बढ़ाउने तयारी छ। पोखरा विमानस्थलमा हुन लागेको पहिलो नियमित अन्तर्राष्ट्रिय उडानलाई दिगो र नियमित बनाउनका लागि पर्यटन व्यवसायीले छुट प्याकेज सार्वजनिक गरेका छन्। पोखराबाट कृष्ण दवाडीको यो रिपोर्ट।
4: पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको 3.5 वर्षपछि पहिलो पटक नियमित अन्तर्राष्ट्रिय उडानको ढोका खुलेको छ। फ्लाइ दुबईले यही असोज 7 गतेदेखि पोखरा दुबई सिधा उडान शुरू गर्न लागेपछि यहाँका व्यवसायी उत्साहित छन्। सो उडानलाई नियमित र दिगो बनाउनका लागि व्यवसायीहरूले आकर्षक प्याकेज घोषणा गरेका छन्। पर्यटनको राजधानी पोखराबाट शुरू हुन लागेको पोखरा दुबई अन्तर्राष्ट्रिय हवाई उडानलाई नियमित र दीर्घकालीन बनाउन गण्डकी प्रदेश सरकार, निजी क्षेत्र तथा पर्यटन व्यवसायी एकजुट भएर लागेका हुन्। फ्लाइ दुबईको उडानबाट पोखरा आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि होटल, खाना, पदयात्रा, अल्ट्रा लाइट तथा प्याराग्लाइडिङ लगायतका पर्यटकीय गतिविधिमा छुट प्याकेज सार्वजनिक गरिएको हो। होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले फ्लाइ दुबईको जहाजबाट पोखरा आउने पर्यटकलाई लक्षित गरी पोखराका सबै होटलको हालको मूल्यमा 25% छुट दिइने बताउनुहुन्छ।
5: फ्लाइ दुबईलाई मात्रै प्रमोसन भन्दा पनि हाम्रो व्यवसाय प्रवर्धन गर्नका लागि पनि फ्लाइ दुबईलाई हामी प्रमोसन गर्दैछौँ पोखरेलीहरूले, र यसको सुरुवाती चरणमै हामीले चाहिँ फ्लाइ दुबईलाई 50 वटा पोखरामा रहेका तारे होटलहरू, स्टार होटलहरूको नाम लिस्ट सहित मैले चाहिँ उहाँलाई उपलब्ध गराएर उहाँले आफ्नो प्रबन्धनमा हरेक देशमा उहाँले प्रबन्धन गर्ने ठाउँमा पोखराका यी होटलहरूमा चाहिँ 25% छुट अर्को सूचना नआइन्जेलसम्मका लागि 1-2-3 महिना भन्दा नि अर्को सूचना फेरि हामी ननिकालिन्जेलसम्मका लागि 4-6 महिना यसलाई सस्टेन गर्नका लागि हामीले 25% डिस्काउन्ट भनेका छौँ।
4: अन्तर्राष्ट्रिय विमानस्थलको सपना देखेको 5 दशकपछि बल्ल अहिले अन्तर्राष्ट्रिय उडान शुरू हुन लागेको छ। 2032 सालमै पोखरामा विमानस्थल योजना शुरू भए पनि काम अघि बढ्न सकेको थिएन। नेपाल पर्यटन बोर्डका बोर्ड सदस्य सन्तोष पोखरेल लामो प्रतीक्षापछि हुन लागेको फ्लाइ दुबईको उडानलाई सफल र नियमित बनाउनका लागि सबैको सहयोग आवश्यक छ भन्नुहुन्छ।
6: 7 दिने बेला अहिले नै आएको छ। थ्याङ्क यू फ्लाइ दुबई टिम, किनकि एउटा 2 एयरलाइन्स भएको टिम आएको छैन। यति धेरै एयरक्राफ्टहरू भएको अनि यस्तो म्यानेजमेन्टको टिम अहिले पोखरालाई विश्वास गरेर आएको छ। त्यसैले गर्दाखेरि हामी सबैले आफ्नो ठाउँबाट साथ दिनुपर्छ। यो अवसर हो, यो फेरि चुनौती त्यत्तिकै छ, हामी सबै एकजुट हुनुपर्छ। त्यसैले मेरो अनुरोध छ नेपाल टुरिज्म बोर्डको तर्फबाट, हामी कुनै 1-2 जनाले मात्र लाभ लिएर रहेका छैनौँ। सम्पूर्ण पोखरा, गण्डकी प्रदेश र समग्र नेपालको पर्यटनले नै यसबाट लाभ लिन्छ र लाभ लिनेछ।
3: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र बेलायती प्रधानमन्त्री एन्डी बर्नहम बीच न्यूयोर्कमा हुने संयुक्त राष्ट्रसंघको महासभाका क्रममा पहिलो पटक प्रत्यक्ष भेटवार्ता हुँदैछ। यो भेटवार्तामा युक्रेन र मध्य पूर्वमा चर्किँदै गएको द्वन्द मुख्य एजेण्डा बन्ने अपेक्षा गरिएको छ। ग्रेटर म्यान्चेस्टरको मेयर रहँदा बर्नहमले अमेरिकी राष्ट्रपतिलाई त्यहाँ स्वागत नगरिने बताउनु भएको थियो। यो भेटले केविन प्रधानमन्त्रीका पूर्व सल्लाहकार केभिन म्याककिबर भने यो भेटको नतिजा सकारात्मक हुने अपेक्षा गर्नुहुन्छ.
2: If you look at the history of who Trump gets on well with, first of all, Trump does very well and gets on with people in the room who are popular. And Andy's popular, right? But he also, the better or for worse, gets on well with down-to-earth men and people who are a bit blokey.
3: How was that?

0: नेपाल स्टक एक्सचेन्जमा आजदेखि नियमित सेयर कारोबार सञ्चालन हुने भएको छ। नेप्सीका 72 कारोबार सदस्य कम्पनीका सर्भर राखिएको डेटा सेन्टरमा देखिएको समस्या समाधान भएपछि आजदेखि कारोबार नियमित रूपमा सञ्चालन हुने भएको हो। नेप्सीका अनुसार डेटा हबमा देखिएको प्राविधिक समस्या समाधान भइसकेकाले कारोबार नियमित गर्न लागेको हो। डेटा हबमा असोज 4 गते बिहानदेखि प्राविधिक समस्या देखिएपछि नेप्सीले आज असोज 5 गतेदेखि नियमित शेयर कारोबार स्थगित हिजोदेखि नियमित शेयर कारोबार स्थगित गरेको थियो। त्रिपुरेश्वरमा हिजो बस आगलागीमा परेर घाइते भएका चालकको निधन भएको छ। कृतिपुर अस्पतालमा उपचारका क्रममा निधन भएको प्रहरीले जनाएको छ। अस्पतालका अनुसार चालकको शरीर करिब 90% भाग जलेको थियो। घाइते चालकलाई हिजो 1 बजे अस्पताल पुर्याइएको थियो। हिजो मध्याह त्रिपुरेश्वरको बस स्टपमा रेतीसेती यातायातको बसमा आगलागी भएको हो। ट्राफिक प्रहरीसँग विवाद भएपछि चालक आफैले बसमा आगो लगाएको प्रहरीको प्रारम्भिक अनुसन्धानको निष्कर्ष छ। यो घटनाको छानबिनका लागि समिति गठन भइसकेको छ। फ्लाइ दुबईले भोलिदेखि शुरू हुन लागेको दुबई पोखरा दुबई सीधा उडानलाई लक्षित गर्दै पोखराका होटल तथा रेस्टुरेन्ट व्यवसायीले यात्रुका लागि छुट योजना ल्याएका छन्। होटल संघ पोखराले फ्लाई दुबईबाट आउने यात्रुलाई 3 महिनासम्म होटलमा 25% छुट दिने जनाएको छ। हालसम्म 50 होटल छुट योजनामा सहभागी भएका छन्। पहिलो उडानबाट पोखरा आउने यात्रुलाई एक रातको बास र भोलिपल्ट बिहानको खाजा निशुल्क उपलब्ध गराइनेछ। यस्तै रेस्टुरेन्ट एण्ड बार एसोसिएशन रेवान पोखराले पनि फ्लाई दुबईको बोर्डिङ पास भएका यात्रुलाई आबद्ध रेस्टुरेन्टमा 15-20% छुट दिने जनाएको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका सूचना अधिकारी विनोद सिंह रावतका अनुसार फ्लाइ दुबईको जहाज भोलि साँझ 6:15 पोखरा अवतरण गर्नेछ भने 7:15 दुबईका लागि उड्नेछ। उडान दैनिक सञ्चालन हुने तालिका छ। फ्लाइ दुबई र इमिरेट्स एयरलाइन्स बीचको कोड शेयर साझेदारीका कारण पोखराबाट दुबई हुँदै अस्ट्रेलिया युरोप र अमेरिका लगायतका गन्तव्य मा एकै टिकटबाट यात्रा गर्न सकिने जनाइएको छ। मोदी खोला र किम्रुङ खोला क्षेत्रमा पटक पटक आएको बाढ़ीका कारण अवरूद्ध भएको नयाँ पुल बिरेढाँटी खान्द्रुक सड़कमा पूर्ण रूपमा यातायात सेवा सञ्चालनमा आएको छ। कास्की कोर्णपूर्ण गाउँपालिकामा अवस्थित चर्चित पर्यटक स्थल खान्द्रुकलाई पोखरा जोड्ने यो सड़क गत साउन 28 गतेदेखि अवरूद्ध भएको थियो। सड़कको हिजो साँझ प्रारम्भिक पुननिर्माण तथा मरम्मत सम्पन्न भएसँगै आज बिहानदेखि पूर्ण रूपमा यातायात सञ्चालन भएको गाउँपालिका अध्यक्ष विष्णु बहादुर केसीले जानकारी दिनुभएको छ। अनुसार मनसुनका समयमा मोदी खोला र किम्रुङ खोला क्षेत्रमा पटक पटक आएको बाढ़ीका कारण सड़कको विभिन्न भागमा क्षति पुगेपछि अन्नपूर्ण गाउँपालिका 8, 9, 10 र 11 बस्तीहरू सड़क सञ्जालबाट पूर्ण रूपमा विच्छेद भएका थिए। अन्नपूर्ण 8 को बिरेठाटी एबीसी र पुन हिल तथा घोडेपानीको प्रवेशद्वार हो। बिरेठाटीमा मोदी खोलाको कटानले 100 मिटर पक्की सड़क बगाएको थियो भने बिरेठाटी बजार समेत जोखिममा परेको थियो। नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय संयोजन समितिको बैठक आज बस्दैछ। पार्टी प्रवक्ता प्रकाश ज्वालाका अनुसार मंगलबार आज दिउँसो 1 बजी केन्द्रीय कार्यालय पेरिस डाँडामा बैठक बस्नेछ। उहाँका अनुसार रसुवाबाढ़ी पहिरोपछिको अवस्था यसबारे सरकारको काम कारवाही पार्टीले खेलेको भूमिका र आगामी दिनमा गर्ने काम तथा सरकारलाई दिने सुझावका विषयमा छलफल गर्न लागि हो। प्रवक्ता ज्वालाका अनुसार बैठकपछि पार्टीले सरकारलाई सुझाव दिनेछ। बाढ़ी पहिरो पीड़ितको राहत उद्धार पुनस्थापनाको विषयमा सरकारको कामको मूल्यांकन र पार्टीको भूमिकाको समीक्षा हुनेछ। यसबाहेक आन्तरिक संगठनात्मक सवाल पछिल्लो राष्ट्रिय राजनैतिक घटनाक्रम लगायतका विषयमा पनि छलफल हुने उहाँले बताउनु भएको छ। यमनमा इरान समर्थित हुथी विद्रोहीहरूसँगको युद्धमा साउदी अरबलाई बेलायतले सैन्य सहयोग उपलब्ध गराउने भएको छ। बेलायती प्रधानमन्त्री एन्डी बर्नहमका अनुसार बेलायतले साउदी अरबलाई रक्षात्मक हवाई इन्धन भर्ने सहयोग प्रदान गर्नेछ। थप बीबीसीका क्रिस मिशनबाट।
1: What is described as defensive support is seen as aiding Saudi Air Force jets attempting to shoot down incoming Houthi missiles and drones. In recent days, Houthi militants in Yemen say they have carried out attacks on the Saudi capital Riyadh, as well as energy sites on the country's Red Sea coast. The Prime Minister told us he was focused on what he called cost of living pressures for people in the UK, and central to that was to keep those pathways open for world trade.
0: कैलालीमा एक युवकमाथि घोडा प्रहार भएको छ। टिकापुर नगरपालिका साथ बेलुवाको एक होटलमा गए राति घोडाघोडी नगरपालिका 9 बस्ने 18 वर्षीय विमल साउदमाथि घोडा प्रहार भएको प्रहरीले जनाएको छ। हवस् त अहिलेसम्मका खबर यति नै। नमस्कार।
2: BFBS, Gorkha Radio.

0: एक्सप्रेस गोरखा रेडियो हो
1: सैन्य समुदाय मा
0: बिलाइन भरी
1: ऑन एयर
0: एप मा
1: अनि स्मार्ट स्पीकर मा भन्नुहोस्
2: प्ले बीएफबीएस
0: यो बीएफबीएस गोरखा रेडियो हो
1: गोरखा रेडियो हो
3: प्रधानमन्त्री भारतेन्द्र शाह संयुक्त राष्ट्र संघको महासभामा भाग लिन आज न्यूयोर्क जाँदै हुनुहुन्छ। अमेरिकाको न्यूयोर्कमा हुन लागेको संयुक्त राष्ट्र संघको 81 महासभामा भाग लिन प्रधानमन्त्री शाह 4 सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै आज त्यसतर्फ जान लाग्नु भएको हो। प्रधानमन्त्री शाहले महासभामा 8 सोझमा सम्बोधन गर्ने कार्यक्रम छ। उहाँले भुटेकुसी बाढ़ीका कारण ठूलो जनधनको क्षति भएपछि यसपटक जलवायु परिवर्तनको असरबारे राष्ट्रसंघको ध्यान आकर्षण गराउनुहुनेछ। महासभामा भाग लिन यसअघि 4 सोझमा परराष्ट्र मन्त्री शिशिर खनाल नुवाकोटको टोली शिशिर खनाल नेतृत्वको टोली न्यूयोर्क प्रस्थान गरिसकेको छ। भुटेकुसी बाढीबाट नेपालको पर्यटन क्षेत्रमा 52 अर्ब भन्दा बढ़ीको क्षति भएको छ।
4: संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल पर्यटन बोर्डका सदस्य सहदेव धमालाको संयोजकत्वमा गठन गरेको द्रुत प्रतिकार्य टोलीले पर्यटन मन्त्री खड्गराज पौडेललाई बुझाएको प्रतिवेदनमा 52 अर्ब 67 करोड 45 लाख 76 हजार 500 बराबरको क्षति भएको उल्लेख छ। प्रतिवेदन अनुसार बाढ़ी पहिरोबाट विशेष गरी रसुवा नुवाकोट धादिङ गोर्खा लगायत क्षेत्रमा पर्यटन पूर्वाधार होटल तथा पर्यटन व्यवसाय यातायात पहुँच पदमार्ग लगायतमा ठूलो क्षति भएको छ। टोली संयोजक धमालाका अनुसार सबैभन्दा बढ़ी होटल क्षेत्रमा 19 अर्ब 56 करोड 4 लाख 48 हजार त्यस्तै वैदेशिक पर्यटन आमदानीमा 14 अर्ब 60 करोड 24 लाख 64 हजार र पर्यटक व्यवस्थापनमा 12 अर्ब 26 करोड 84 लाख 24 हजार 500 बराबरको क्षति भएको अनुमान छ। त्यस्तै सम्पदा तथा पर्यटन पूर्वाधार सवारी साधन रेस्टुरेन्ट लाङटाङ क्षेत्रमा व्यावसायिक कारोबार आन्तरिक पर्यटन राजस्व राफ्टिङ तथा क्याम्पिङ साइट ट्रेकिङ ट्रेल लगायत क्षेत्रमा क्षति भएको धमालाले जानकारी दिनुभयो। बाढ़ी तथा पहिरोमा 1117 जना नेपाली तथा विदेशी नागरिक प्रभावित भएका छन्। हालसम्म 310 जनाको सकुशल उद्धार गरिएको छ भने 13 जना सम्पर्कमा आएका छन्। हालसम्म 606 विदेशी र 188 जना नेपाली सहित 794 जना सम्पर्कविहीन रहेका संयोजक धमालाले जानकारी दिनुभयो।
3: यमनमा इरान समर्थित हुथी विद्रोहीहरूसँगको युद्धमा साउदी अरबलाई बेलायतले सैन्य सहयोग उपलब्ध गराउने भएको छ। बेलायती प्रधानमन्त्री एन्डी बर्नहमका अनुसार बेलायतले साउदी अरबलाई रक्षात्मक हवाई इन्धन भर्ने सहयोग प्रदान गर्नेछन्। थप बीबीसीका क्रिस मेसनबाट।
5: What is described as defensive support is seen as aiding Saudi Air Force jets attempting to shoot down incoming Houthi missiles and drones. In recent days, Houthi militants in Yemen said they have carried out attacks on the Saudi capital Riyadh, as well as energy sites on the country's Red Sea coast. The Prime Minister told us he was focused on what he called cost of living pressures for people in the UK, and central to that was to keep those pathways open for world trade.
3: नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय संयोजन समितिको बैठक आज बस्दैछ। पार्टी प्रवक्ता प्रकाश ज्वालाका अनुसार आज दिउँसो 1 बजे केन्द्र कार्यालय पैरिस डाँडामा बैठक बस्नेछ। उहाँका अनुसार रसुवा बाढी पहिरोपछिको अवस्था यसबारे सरकारको काम कारवाही पार्टीले खेलेको भूमिका र आगामी दिनमा गर्ने काम र सरकारलाई दिने सुझावका विषयमा छलफल गर्न लागिएको छ। प्रवक्ता ज्वालाका अनुसार बैठकपछि पार्टीले सरकारलाई सुझाव दिनेछ। बाढ़ी पहिरो पीड़ितको राहत उद्धार पुनस्थापनाको विषयमा सरकारको कामको मूल्याङ्कन र पार्टीको भूमिका समीक्षा हुनेछ। यसबाहेक आन्तरिक संगठनात्मक सवाल पछिल्लो राजनैतिक राष्ट्रिय राजनैतिक घटनाक्रम लगायतका विषयमा पनि छलफल हुने उहाँले बताउनु भएको छ। नेपाल स्टक एक्सचेन्जमा आजदेखि नियमित कारोबार सञ्चालन हुने भएको छ। नेप्सिका 72 वटा कारोबार सदस्य कम्पनीका सर्भर राखिएको डेटा सेन्टरमा डीकेको समस्या समाधान भएपछि आजदेखि कारोबार नियमित रूपमा सञ्चालन हुने भएको हो। नेप्सिका अनुसार डेटा हबमा देखिएको प्राविधिक समस्या समाधान भइसकेकाले कारोबार नियमित गर्न लाग हो। डेटा हबमा असोज चार गति बिहानदेखि प्राविधिक समस्या आएपछि नेप्सेले असोज 5 गति हिजो नियमित सेयर कारोबार स्थगित गरेको थियो। त्रिपुरेश्वरमा हिजो बस आगलागीमा परेर घाइते भएका चालकको निधन भएको छ। कीर्तिपुर अस्पतालमा उपचारका क्रममा उहाँको मृत्यु भएको प्रहरीले जनाएको छ। अस्पतालका अनुसार चालकको शरीरको 90% भाग जलेको थियो। घाइते चालकलाई दिउँसो हिजो करिब 1 बजे अस्पताल पुर्याइएको थियो। हिजो मध्याह त्रिपुरेश्वरको बस स्टपमा रीति सिद्धि यातायातको बसमा आगलागी भएको हो। ट्राफिक प्रहरीसँग विवाद भएपछि चालक आफैले बसमा आगो लगाएको प्रहरीको प्रारम्भिक अनुसन्धानको निष्कर्ष छ। यो घटनाका विषयमा छानबिन गर्न समिति गठन भइसकेको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार, म कृष्णा।

0: त्रिपुरेश्वरमा हिजो बसमा आफै आगो लगाउँदा मृत्यु भएका बसका चालक मकवानपुर इन्द्र सरोवर गाउँपालिका 3 सिस्नेरीका अर्जुन दोङ भएको खुलेको छ। इन्द्र सरोवर गाउँपालिकाकी उपाध्यक्ष मामलोनका अनुसार बसमा आगो लगाउँदा ज्यान गुमाउने युवक सिस्नेरीका 25 वर्ष अर्जुन दोङ भएको पुष्टि गर्नुभएको हो। उपाध्यक्ष ब्लोनले बताए अनुसार अर्जुनले आगो लगाएको बस पनि उहाँको नभएको खुलेको छ। सोही वडाका वडाध्यक्ष प्रताप ब्लोनका अनुसार उहाँले अरूको लाइसेन्स प्रयोग गरेर सवारी चलाउँदै आएको अर्जुनको परिवारले खुलेको छ। यसअघि जलेका व्यक्तिको साथमा रहेको लाइसेन्सको आधारमा प्रहरीले उहाँ काभ्रेका 25 वर्षीय दावा लामा रहेको बताएको थियो। तर दावा लामा भन्ने व्यक्तिले आफू सकुशल रहेको बताएपछि प्रहरीले दिएको विवरण फरक परेको थियो। आज बस्ने प्रतिनिधि सभाको बैठकका लागि निर्धारित कार्यसूची आकस्मिक रूपमा हटाइएको छ। यसअघि अर्थमन्त्री स्वर्णिम वाग्लेले नागरिक लगानी कोष तेस्रो संशोधन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची थियो, अहिले हटाएर संयुक्त राष्ट्रसंघीय सामुद्रिक कानून सम्बन्धी महासन्धि अन्तर्गतको राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका क्षेत्रका सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोग सम्बन्धी सम्झौतामाथि छलफल र अनुमोदन गरियोस् भन्ने कार्यसूची राखिएको छ। कार्यसूची हेरफेरको कारण भने खुलाइएको छैन। प्रतिनिधि सभाको बैठक आज दिउँसो 1 बजे बस्दैछ। आज सुनको मूल्य तोलामा 1700 रूपियाँले घटेको छ। नेपाल सुनचारी व्यवसायी महासंघले आज सुनको मूल्य प्रति तोला 3,02,200 रूपियाँ तोकेको छ। हिजो 3,03,900 थियो। यस्तै आज चाँदीको मूल्य तोलामा 30 रूपियाँले घटेको छ। हिजो प्रति तोला 4,805 रूपियाँमा कारोबार भएको चाँदी आज 4,775 रूपियाँमा झरेको छ। सर्वोच्च अदालतले जर्मन कम्पनी भेरिडोसलाई पासपोर्ट छपाईको ठेक्का दिने राहदानी विभागको निर्णय सदर हुने गरी फैसला गरेको छ।
1: फ्रान्सेली कम्पनी आइटिमियाले भेरिडोसलाई ठेक्का दिने निर्णय विरूद्ध दायर गरेको रिट सर्वोच्चले खारेज गरेको हो। न्यायाधीशहरू कुमार रेग्मी र श्रीकान्त पौडेलको इजलासले आइटिमियाको रिट खारेज गर्ने फैसला गरेको सूचना सर्वोच्चको वेबसाइटमा राखिएको छ। रिट खारेज भएसँगै राहदानी विभागले भेरिडोसलाई ठेक्का दिने गरी गरेको निर्णय र त्यसलाई सदर गर्ने सार्वजनिक खरिद पुनरावलोकन समितिको निर्णय कायम भएको छ। पासपोर्ट छपाईको ठेक्का प्रक्रियामा प्रतिस्पर्धा गरेको आइटिमियाले विभागको निर्णय विरूद्ध शुरूमा सार्वजनिक खरिद पुनरावलोकन समितिमा उजुरी गरेको थियो। समितिले पनि विभागकै निर्णय सदर गरेपछि आइटिमिया त्यस विरूद्ध रिट लिएर सर्वोच्च अदालत पुगेको थियो।
0: चालू आर्थिक वर्ष 2083 पहिलो महिनामै महँगीले उपभोक्तालाई ठूलो धक्का दिएको छ। नेपाल राष्ट्र बैंकका अनुसार साउनमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति 5.96% पुगेको छ। गत आर्थिक वर्षको सही महिनामा यस्तो मुद्रास्फीति 1.68% मात्र थियो। एक वर्षको अन्तरमा मूल्य वृद्धि दर 4.28% बिन्दुले बढ़ेको हो। पछिल्लो तथ्याङ्क अनुसार यो 21 महिना यताकै उच्च मूल्य वृद्धि दर समेत हो। मूल्य वृद्धिको प्रत्यक्ष असर सर्वसाधारणको भान्सादेखि दैनिक आवतचावतसम्म परेको छ। राष्ट्र बैंकका अनुसार साउनमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति 6.77% पुगेको छ भने गैर खाद्य तथा सेवा समूहको 5.52% पुगेको छ। खाद्य समूहमा घिउ तथा तेलको मूल्य 15.62%, फलफूलको 15.39%, माछा तथा मासुको 8.65% र तरकारीको 6.90% बढ़ेको छ। यातायातको मूल्य सूचाङ्क पनि 13.17% बढ़ेको राष्ट्र बैंकको तथ्याङ्क छ। यमनमा इरान समर्थित हुथी विद्रोहीहरूसँगको युद्धमा साउदी अरबलाई बेलायतले सैन्य सहयोग उपलब्ध गराउने भएको छ। बेलायती प्रधानमन्त्री एन्डी बर्नहमका अनुसार बेलायतले साउदी अरबलाई रक्षात्मक हवाई इन्धन भर्ने सहयोग प्रदान गर्नेछन्। थप बीबीसीका क्रिस मेसनबाट।
2: What is described as defensive support is seen as aiding Saudi Air Force jets attempting to shoot down incoming Houthi missiles and drones. In recent days, Houthi militants in Yemen say they have carried out attacks on the Saudi capital Riyadh, as well as energy sites on the country's Red Sea coast. The Prime Minister told us he was focused on what he called cost of living pressures for people in the UK, and central to that was to keep those pathways open for world trade.
0: आजदेखि शुरू हुने 58 एसियाली शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनशीपमा सहभागी हुन नेपाली शारीरिक सुगठन टोली आज थाइल्याण्ड जाँदैछ। यही असोज 12 गतेसम्म बैंकतमा हुने प्रतियोगितामा नेपालका तर्फबाट जुनी राई, रिपु घटी, सगेन्द्र सिंह, परेश श्रेष्ठ, रेशम राणा, विप्लव थापा मगर र प्रणेश श्रेष्ठले प्रतिस्पर्धा गर्नुहुनेछ।
3: यो BFBS गोरखा रेडियो हो।

0: સંય સમુદાયમાં
1: રિલાયન ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફપીએસ
1: યુ બીએફપીએસ ગોરખા રેડિયો હો
0: ગોરખા રેડિયો હો
3: प्रधानमन्त्री बालेन्द्र शाह आज अमेरिकाको न्यूयोर्क जाँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाई नहुने भएको छ। यसअघि प्रधानमन्त्री विदेश भ्रमण जाँदै विदाईका लागि सरकारका विशिष्ट पदाधिकारीहरू विमानस्थल पुग्ने गरेकामा यसपालि त्यो नगरिने भएको हो। प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसंघको 81 औं महासभामा सहभागी हुन आज न्यूयोर्क जाने बेला उहाँलाई विदाई गर्न विशिष्ट पदाधिकारीहरू विमानस्थल पुग्नुपर्ने व्यवस्था हटाइएको हो। परराष्ट्र मन्त्रालयले सम्बन्धित कार्यालय तथा निकायलाई प्रधानमन्त्री शाह न्यूयोर्क प्रस्थान गर्ने क्रममा र फर्केदा पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

0: मा विदाई र स्वागत समारोह नहुने जानकारी गराएको छ। प्रधानमन्त्री बागडोगराबाट सिधै विमानस्थल जाने र विशिष्ट कक्ष हुँदै विमानतर्फ जाने तयारी छ। राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह 14 सदस्यीय प्रतिनिधि मण्डल सहित कतार एयरवेजबाट दोहा हुँदै न्यूयोर्क जाँदै हुनुहुन्छ। जापानमा जारी विश्व एसियाली खेलकुद अन्तर्गत महिला कबड्डीमा नेपाली टोलीले विजय शुरूआत गरेको छ। आज भएको आफ्नो पहिलो खेलमा थाइल्याण्डलाई 46-43 पराजित गर्दै विजय शुरूआत गरेको हो। समूह बी को खेलमा नेपालले पहिलो हाफमा 24-15 अघि थियो। दोस्रो हाफमा नेपालले 46-43 को जित हात पारेको हो। पुरुष कबड्डीमा भने नेपाल पाकिस्तानसँग 58-43 अंकले पराजित भएको छ। आयुर्वेद चिकित्सा परिषदले नेपालमा दर्ता नभएका औषधिको बिक्री वितरण तथा विभिन्न रोगको नाममा भ्रामक विज्ञापन र प्रचार प्रसार नगर्न सूचना जारी गरेको छ। परिषदको सूचनामा क्यान्सर पाल्स लगायत विभिन्न रोग निको पार्ने दावी गर्दै औषधिको प्रचार गर्ने जटिल रोगको नाम लिएर उपचारबाट 100% निको हुने तथा निको नभए पैसा फिर्ता हुने जस्ता दावी गर्ने कामप्रति ध्यान आकर्षण गराएको हो। परिषदका अनुसार त्यस्ता गतिविधिले सर्वसाधारणलाई भ्रमित पार्ने भएकाले त्यस्ता विज्ञापन र प्रचार प्रसार रोक्न गरिएको छ। सूचनामा कानून विपरीत त्यस्ता गतिविधि सञ्चालन वा गरेको वा गराइएको भए 15 दिनभित्र त्यस्ता गतिविधि बन्द गर्न गराउन अनुरोध गरिएको छ। परिषदले जारी गरेको सूचना अटेर गरे कानूनी कार्यवाही गरिने सूचनामा उल्लेख छ। पोखरा विमानस्थलमा हुन लागेको पहिलो नियमित अन्तर्राष्ट्रिय उडानलाई दिगो र नियमित बनाउनका लागि पर्यटन व्यवसायले छुट प्याकेज सार्वजनिक गरेका छन्। पोखराबाट कृष्ण दवाडीको रिपोर्ट।
1: पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको 3.5 वर्षपछि पहिलो पटक नियमित अन्तर्राष्ट्रिय उडानको ढोका खुलेको छ। फ्लाइ दुबईले यही असोज 7 गतेदेखि पोखरा दुबई सिधा उडान शुरू गर्न लागेपछि यहाँका व्यवसायी उत्साहित छन्। सो उडानलाई नियमित र दिगो बनाउनका लागि व्यवसायीहरूले आकर्षक प्याकेज घोषणा गरेका छन्। पर्यटनको राजधानी पोखराबाट शुरू हुन लागेको पोखरा दुबई अन्तर्राष्ट्रिय हवाई उडानलाई नियमित र दीर्घकालीन बनाउन गण्डकी प्रदेश सरकार, निजी क्षेत्र तथा पर्यटन व्यवसायी एकजुट भएर लागेका हुन्। फ्लाइ दुबईको उडानबाट पोखरा आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि होटल, खाना, पदयात्रा, अल्ट्रा लाइट तथा प्याराग्लाइडिङ लगायतका पर्यटकीय गतिविधिमा छुट प्याकेज सार्वजनिक गरिएको हो। होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले फ्लाइ दुबईको जहाजबाट पोखरा आउने पर्यटकलाई लक्षित गरी पोखराका सबै होटलको हालको मूल्यमा 25% छुट दिइने बताउनुहुन्छ।
2: फ्लाइ दुबईलाई मात्रै प्रमोसन भन्दा पनि हाम्रो व्यवसाय प्रवर्धन गर्नका लागि पनि फ्लाइ दुबईलाई हामी प्रमोसन गर्दैछौँ पोखरेलीहरूले, र यसको सुरुवाती चरणमै हामीले चाहिँ फ्लाइ दुबईलाई 50 वटा पोखरामा रहेका टाढे होटलहरू, स्टार होटलहरूको नाम लिस्ट चाहिँ मैले चाहिँ उहाँलाई उपलब्ध गराएर उहाँले आफ्नो प्रवर्धनमा हरेक देशमा उहाँले प्रवर्धन गर्ने ठाउँमा पोखराका यी होटलहरूमा चाहिँ 25% छुट अर्को सूचना नआइन्जेलसम्मका लागि 1-2-3 महिना भन्दा नि अर्को सूचना फेरि हामी ननिकालिन्जेलसम्मका लागि 4-6 महिना यसलाई सस्पेन्ड गर्नका लागि हामीले 25% डिस्काउन्ट भनेका छौँ।
1: अन्तर्राष्ट्रिय विमानस्थलको सपना देखेको 5 दशकपछि बल्ल अहिले अन्तर्राष्ट्रिय उडान सुरु हुन लागेको छ। 2032 सालमै पोखरामा विमानस्थल योजना सुरु भए पनि काम अघि बढ्न सकेको थिएन। नेपाल पर्यटन बोर्डका बोर्ड सदस्य सन्तोष पोखरेल लामो प्रतीक्षापछि हुन लागेको फ्लाइ दुबईको उडानलाई सफल र नियमित बनाउनका लागि सबैको सहयोग आवश्यक छ भन्नुहुन्छ।
3: 7 दिने बेला अहिले नै आएको छ। थ्याङ्क यू फ्लाइ दुबई टिम, किनकि एउटा 2 एयरलाइन्स भएको टिम आएको छैन। यति धेरै एयरक्राफ्टहरू भएको अनि यस्तो म्यानेजमेन्टको टिम अहिले पोखरालाई विश्वास गरेर आएको छ। त्यसैले गर्दाखेरि हामी सबैले आफ्नो ठाउँबाट साथ दिनुपर्छ। यो अवसर हो, यो फेरि चुनौती त्यत्तिकै छ, हामी सबै एकजुट हुनुपर्छ। त्यसैले मेरो अनुरोध छ नेपाल टुरिज्म बोर्डको तर्फबाट, हामी कुनै 1-2 जनाले मात्र लाभ लिएर रहेका छैनौँ। सम्पूर्ण पोखरा, गण्डकी प्रदेश र समग्र नेपालको पर्यटनले नै यसबाट लाभ लिन्छ र लाभ लिनेछ।
0: त्रिपुरेश्वरमा हिजो बसमा आफै आगो लगाउँदा मृत्यु भएका बसका चालक मकवानपुर इन्द्र सरोवर गाउँपालिका 3 सिस्नेरीका अर्जुन दोङ भएको खुलेको छ। हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार।
4: यो PFBS गोर्खा रेडियो हो।

कसकी चेली कसकी छोरी कसकी हो नातिनी, कसकी चेली कसकी छोरी कसकी हो नातिनी, बैसा छँदै भगाई लान्छु भन्दा नि मातिनी, बैसा छ

0: BFBS Gorkha Radio.
1: Sanya Samudai Ma.
2: Milayan Bhari.
1: On air.
2: App Ma.
1: Ani Smart Speaker Ma Bandhos.
3: Play BFBS.
2: You, BFBS Gorkha Radio Ho.
1: Gorkha Radio Ho.
4: कांग्रेस सिराहाका सातजना नेताहरूलाई पार्टीबाट एक वर्षका लागि निष्कासन गरिएको छ। केन्द्रीय अनुशासन समितिले गत फागुनमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा आधिकारिक उम्मेद्वारलाई असहयोग गरेको आरोपमा सिराहाका सातजना नेता कार्यकर्तालाई एक वर्षका लागि पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको हो। 31 भदौमा बसेको केन्द्रीय अनुशासन समिति बैठकले उनीहरूमाथि कार्यवाही गर्ने निर्णय गरेको हो। कार्यवाहीमा पर्नेमा औरही गाउँपालिका पाँचका सुभाष कुमार दास, औरही गाउँपालिका तीनका महेश महादेव यादव, सुखीपुर नगरपालिका छका क्षेत्रीय सदस्य सूत्र प्रसाद यादव, धनगढ़ी माई नगरपालिका दशका जिल्ला सदस्य नीलम कुमार राउत, गोलबजार नगरपालिका सभापति राजदेव शाह, गोलबजार नगरपालिका नौका सभापति प्रेम शरण यादव र विष्णुपुर गाउँपालिका पाँचका प्रदेश अधिवेशन प्रतिनिधि मुरली राय माझी छन्। कांग्रेसको विधानको धारा 34(8) बमोजिम उनीहरूलाई एक वर्षका लागि पार्टीबाट निष्कासन गर्ने निर्णय गरिएको उल्लेख छ।

0: हिमपात र निरन्तर वर्षाका कारण हिमाल आरोहणका लागि मनसुन प्रतिकूल भएपछि आरोहीहरू बाटो बाटै धमाधम घर फर्किन थालेका छन्। दुई सातासम्म पर्खिँदा पनि मौसमले साथ नदिएपछि आरोही धमाधम घर फर्किन थालेको मनासलो हिमाल नजिक रहेको चुम्बनु ब्रिज गाउँपालिका एक समाज गाउँका वडाध्यक्ष कर्मा छेवाङ लामाले जानकारी दिनुभएको छ। अहिले मनासलो क्षेत्रमा भइरहेको निरन्तर वर्षापछि त्यस वरपर 5 फिट बाक्लो हिमपात भइरहेको उहाँले जानकारी दिनुभएको छ। 8 गतेदेखि 12 गतेसम्म सरकारले सतर्क रहन भनेपछि आरोही धमाधम घर फर्किन थालेको उहाँको भनाइ छ। उहाँका अनुसार बेस क्याम्पमै 3 फिटसम्म हिउँ परेको छ। क्याम्प 1, क्याम्प 2, 3 तर्फ र 3 तिर 7 र 8 फिट बाक्लो हिउँ परिसकेको छ। जोखिम देखेपछि आरोही फर्किएको उहाँको भनाइ छ। प्रधानमन्त्री बालेन्द्र शाह आज अमेरिकाको न्यूयोर्क जाँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाई नहुने भएको छ। यसअघि प्रधानमन्त्री विदेश भ्रमण जाँदा विदाईका लागि सरकारका विशिष्ट पदाधिकारीहरू विमानस्थल पुग्ने गरेकामा यसपालि त्यो नहुने भएको हो। परराष्ट्र मन्त्रालयले सम्बन्धित कार्यालय तथा निकायलाई प्रधानमन्त्री शाह न्यूयोर्क प्रस्थान गर्ने क्रममा र फर्कदा पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाई र स्वागत समारोह नहुने जानकारी गराएको हो। प्रधानमन्त्री बालवाटरबाट सिधै विमानस्थल जाने र विशिष्ट कक्ष हुँदै विमानतर्फ जाने तयारी छ। राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह 14 सदस्यीय प्रतिनिधि मण्डल सहित कतार एयरवेजबाट दोहा हुँदै न्यूयोर्क जाँदै हुनुहुन्छ। आयुर्वेद चिकित्सा परिषद नेपालले दर्ता नभएका औषधिको बिक्री वितरण तथा विभिन्न रोगको नाममा भ्रामक विज्ञापन र प्रचार प्रसार नगर्न सूचना जारी गरेको छ। परिषदको सूचनामा क्यान्सर पाल जस्ता विभिन्न रोग निकोपार्ने दावी गर्दै औषधिको प्रचार गर्ने जटिल रोगको नाम लिएर उपचारबाट 100% निको हुने तथा निको भए नभए पैसा फिर्ता हुने जस्ता दावी गर्ने कामप्रति ध्यान आकर्षण गराएको हो। परिषदका अनुसार त्यस्ता गतिविधिले सर्वसाधारणलाई भ्रमित पार्ने भएकाले त्यस्ता विज्ञापन तथा प्रचार प्रसार रोक्न आग्रह गरिएको छ। सूचनामा कानून विपरीत त्यस्ता गतिविधि सञ्चालन वा गराइएको भए 15 दिनभित्र त्यस्ता गतिविधि बन्द गर्न गराउन अनुरोध गरिएको छ। परिषदले जारी गरेको सूचना नटेरी त्यस्ता कार्य गरेको पाइए कानून बमोजिम कार्यवाही गरिने सूचनामा उल्लेख छ। चालू आर्थिक वर्षको पहिलो महिनामै महँगीले उपभोक्तालाई ठूलो धक्का दिएको छ। नेपाल राष्ट्र बैंकका अनुसार साउनमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति 5.96% पुगेको छ। गत आर्थिक वर्षको सही महिनामा यस्तो मुद्रास्फीति 1.68% मात्र थियो। एक वर्षको अन्तरमा मूल्य वृद्धि दर 4.28% बिन्दुले बढेको हो। पछिल्लो तथ्याङ्क अनुसार यो 21 महिना यताकै उच्च मूल्य वृद्धि दर समेत हो। मूल्य वृद्धिको प्रत्यक्ष असर सर्वसाधारणको भान्सादेखि दैनिक आवतचाउतसम्म परेको छ। राष्ट्र बैंकका अनुसार साउनमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति 6.77% पुगेको छ भने गैर खाद्य तथा सेवा समूहको 5.52% पुगेको छ। खाद्य समूहमा घिउ तथा तेलको मूल्य 15.62%, फलफूलको 15%, माछा तथा मासुको 8.65% र तरकारीको 6.90% बढेको छ। यातायातको मूल्य सूचाङ्क पनि 13.17% बढेको राष्ट्र बैंकको तथ्याङ्क छ।
1: यमनमा इरान समर्थित हुथी विद्रोहीहरूसँगको युद्धमा साउदी अरबलाई बेलायतले सैन्य सहयोग उपलब्ध गराउने भएको छ। बेलायती प्रधानमन्त्री एन्डी बर्नहमका अनुसार बेलायतले साउदी अरबलाई रक्षात्मक हवा इन्धन भर्ने सहयोग प्रदान गर्नेछ। आज सुनको मूल्य तोलामा 1700 रुपियाँले घटेको छ। हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार।
2: BFBS Kulkarma Radio.

0: सैन्य समुदायमा
1: रिलायन्स भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाइ बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: काठमाडौँको त्रिपुरेश्वरमा ट्राफिक प्रहरीसँगको विवादपछि बसमा आगो लगाउँदा मृत्यु भएका चालक अर्जुन लामाको घटनालाई लिएर प्रतिनिधि सभामा सरकारको आलोचना भएको छ। नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले आजको संसद बैठकमा यो घटनालाई राज्यको असफलता र संवेदनहीनताको पराकाष्ठा भन्दै उच्च स्तरीय न्यायिक छानबिनको माग गर्नुभएको छ।
4: प्रहरीसँगको विवादमा एक युवा सवारी चालकले म लास हुँदैछु भन्ने उद्घोष गरिसकेपछि राज्यले सुन्यो तर विवेक गुमायो, संवेदना गुमायो र यो उद्घोष गर्ने युवा मर्छ कि मर्दैन भनेर लामो समय राज्य कुरेर बस्यो र अन्तत उनीको शरीरमाथि आगलागी भयो र उनी आज आफ्नो जीवन गुमाउन विवश भए। सरकार अब के गर्छ, हेर्ने मात्रै हो या सरकारले नागरिकको संवेदना सुन्ने हो? माननीय गृहमन्त्रीजीलाई प्रश्न सुन्न चाहन्छु, नेपाल प्रहरी बल अन्तर्गतको ट्राफिक प्रहरी बल कसको हो, नेपाल सरकार कसको हो? यो घटना केवल एउटा चालकको उत्तेजना अथवा आवेगको घटना मात्रै होइन, यसले सिँगै राज्यप्रति नागरिकको निराशा, लाखौं बेरोजगार र अस्थायी रोजगारमा रहेका युवाहरूको पीडा अभिव्यक्त गर्छ र श्रमिक र नियमनकारी निकाय बीच कति अमर्यादित व्यवहार छ, कति विवाद छ, कानून कति मिचिएको छ भन्ने कुराको एउटा दृष्टान्त हो यो। त्यसकारणले म सभामुख मार्फत सरकारको गम्भीर ध्यानाकर्षण गर्न चाहन्छु।
3: प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको 81 महासभामा भाग लिन जाने भएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डाक्टर सोनी मुवाग्लेलाई दिइएको छ। प्रधानमन्त्री शाह राष्ट्रसंघको महासभामा भाग लिन आज साँझ अमेरिका जाने तय भएको छ। उहाँले आफ्नो अनुपस्थितिमा कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री मुवाग्लेलाई दिन आज राष्ट्रपति रामचन्द्र पौडेल समक्ष

0: सिफारिस गर्नुभएको थियो। सिफारिसका आधारमा राष्ट्रपति पौडेलले अर्थमन्त्री वाग्लेलाई कार्यवाहक प्रधानमन्त्री तोक्नु भएको हो। प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघ महासभामा असोज 8 गते सम्बोधन गर्ने कार्य तालिका छ। आयुर्वेद चिकित्सा परिषद नेपालले दर्ता नभएका औषधिको बिक्री वितरण र रोगका नाममा भ्रामक विज्ञापन र प्रचार प्रसार नगर्न अनुरोध गरेको छ। परिषदले सूचना निकाल्दै क्यान्सर पाइल्स लगायतका विभिन्न रोग निको पार्ने दावी गर्दै औषधिको प्रचार गर्ने जटिल रोगको नाम लिएर उपचारबाट 100% निको हुने दावी गर्ने जस्ता कार्यप्रति ध्यान आकर्षण गराएको हो। परिषदका अनुसार यस्ता कामले आम नागरिकलाई भ्रमित पार्ने भएकाले विज्ञापन तथा प्रचार प्रसार रोक्न आग्रह गरेको हो। सूचनामा कानून विपरीत गतिविधि गरेको भए 15 दिनभित्र बन्द गर्न गराउन अनुरोध गरिएको छ। परिषदले सूचनाको अवज्ञा गरी अवाञ्छनीय कार्य गरेको पाइएमा कानून बमोजिम कार्यवाही गर्ने जनाएको छ। चालू आर्थिक वर्षको पहिलो महिनामै महँगीले उपभोक्तालाई ठूलो धक्का दिएको छ।
1: नेपाल राष्ट्र बैंकका अनुसार साउनमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति 5.96% पुगेको छ। गत आर्थिक वर्षको सही महिनामा यस्तो मुद्रास्फीति 1.68% मात्र थियो। एक वर्षको अन्तरमा मूल्य वृद्धि दर 4.28% बिन्दुले बढ़ेको हो। पछिल्लो तथ्याङ्क अनुसार यो 21 महिना यताकै उच्च मूल्य वृद्धि दर समेत हो। मूल्य वृद्धिको प्रत्यक्ष असर सर्वसाधारणको भान्सादेखि दैनिक आवतचावतसम्म परेको छ। राष्ट्र बैंकका अनुसार साउनमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति 6.77% पुगेको छ भने गैर खाद्य तथा सेवा समूहको 5.52% पुगेको छ। खाद्य समूहमा घिउ तथा तेलको मूल्य 15.62%, फलफूलको 15%, माछा तथा मासुको 8.65% र तरकारीको 6.90% बढ़ेको छ। यातायातको मूल्य सूचाङ्क पनि 13.17% बढ़ेको राष्ट्र बैंकको तथ्याङ्क छ।
0: भारी हिमपात र निरन्तर वर्षाका कारण हिमाल आरोहणका लागि मनसून प्रतिकूल भएपछि आरोही बीच बाटोबाटै धमाधम घर फर्किन थालेका छन्। दुई सातासम्म पर्खिँदा पनि मौसमले साथ नदिएपछि आरोही धमाधम घर फर्किन थालेका मनास्लु हिमाल नजिक रहेको चुमनुब्री गाउँपालिका एक सामा गाउँका वडा अध्यक्ष कर्मा छेवाङ लामाले जानकारी दिनुभएको छ। अहिले मनास्लु क्षेत्रमा भइरहेको निरन्तर वर्षापछि त्यस वरपर 5 फिट बाक्लो हिमपात भइरहेको उहाँले जानकारी दिनुभएको छ। 8 गतेदेखि 12 गतेसम्म सरकारले सतर्क रहन भनेपछि आरोही धमाधम फर्किन थालेको उहाँको भनाइ छ। उहाँका अनुसार बेस क्याम्पमै 3 फिटसम्म हिउँ परेको छ। क्याम्प 1, क्याम्प 2, 3 तिर 7-8 फिट बाक्लो हिउँ परिसकेको उहाँको भनाइ छ। जापानमा जारी 20औं एसियाली खेलकुद अन्तर्गत महिला कबड्डीमा नेपाली टोलीले विजयी शुरूआत गरेको छ। हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार।
2: यो BFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: रिलायन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रचना खतिवडाले आफ्नो छोराको बलिदान र न्यायको विषयमाथि भइरहेको राजनीतिक टिप्पणीप्रति आपत्ति जनाउनु भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै वहाँले आफूलाई छोराको लाससँग सांसद पद साटेको भनी लगाइएका अपमानजनक टिप्पणीहरूको प्रतिवाद गर्नुभएको हो।
4: सदनमा उभिनु मेरो लागि कुनै राजनीतिक रहर या पदको लालच थिएन। तमाम जेन्जीहरूको सन्तानहरूको बलिदान खेर जान नदिन म सदनमा पुगेकी हुँ। रोस्टममा एउटी शहीदकी आमाले निरन्तर खबरदारी गर्नुपर्छ भनेर म यहाँ आएकी हुँ। म आज यो रोस्टमबाट स्पष्ट पार्न चाहन्छु, जुन दिन जेन्जी आन्दोलनका शहीदहरूले पूर्ण रूपमा न्याय पाउँछन् त्यस दिन यो सांसद पदबाट राजीनामा दिन मलाई एक सेकेन्ड पनि हिचकिचाहट हुने छैन। कसैले छोरोको लासमाथि सांसद पद साटे कि भन्दै अपमानजनक टिप्पणी गरेको सुन्दा म बोल्नु अघि हजार पटक सोचिदिनुहोस्। यो तपाईँहरू जसरी सोझो नागरिकलाई उचालेर उनीहरूको लाई मराउन र लडाउन नेता बन्न आएकी होइन, म मेडिकल माफिया बन्न आएकी पनि होइन।
3: काठमाडौँको त्रिपुरेश्वरमा ट्राफिक प्रहरी संघको विवादपछि बसमा आगो लगाउँदा मृत्यु भएका चालक अर्जुन लामाको घटनालाई लिएर प्रतिनिधि सभामा सरकारको आलोचना भएको छ। नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले आजको संसद बैठकमा यो घटनालाई राज्यको असफलता र संवेदनहीनताको पराकाष्ठा भन्दै उच्च स्तरीय न्यायिक छानबिनको माग गर्नुभएको छ।
5: प्रहरी संघको विवादमा एक युवा सवारी चालकले म लास हुँदैछु भन्ने उद्घोष गरिसकेपछि राज्यले सुन्यो तर विवेक गुमायो, संवेदना गुमायो र यो उद्घोष गर्ने युवा मर्छ कि मर्दैन भनेर लामो समय राज्य कुरेर बस्यो र अन्तत उनीको शरीरमाथि आगलागी भयो र उनी आज आफ्नो जीवन गुमाउन विवश भए। सरकार अब के गर्छ, हेर्ने मात्रै हो या सरकारले नागरिकको संवेदना सुन्ने हो? माननीय गृहमन्त्रीजीलाई प्रश्न सुन्न चाहन्छु, नेपाल प्रहरी बल अन्तर्गतको ट्राफिक प्रहरी बल कसको हो, नेपाल सरकार कसको हो? यो घटना केवल एउटा चालकको उत्तेजना अथवा आवेगको घटना मात्रै होइन, यसले सिँगै राज्यप्रति नागरिकको निराशा, लाखौं बेरोजगार र अस्थायी रोजगारमा रहेका युवाहरूको पीडा अभिव्यक्त गर्छ र श्रमिक र नियमनकारी निकाय बीच कति अमर्यादित व्यवहार छ, कति विवाद छ, कानून कति मिचिएको छ भन्ने कुराको एउटा दृष्टान्त हो यो। त्यसकारणले म

0: सभामुख मार्फत सरकारको गम्भीर ध्यान आकर्षण गर्न चाहन्छु।
1: रसुवाको भोटीको सिनदीमा आएको बाढ़ी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम अझै जारी छ। हालसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषका सबै खातामा 15 अर्ब भन्दा बढ़ी जम्मा भएको छ। प्रधानमन्त्री कार्यालयका अनुसार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न 9 वटा वाणिज्य बैंकमा 11 अर्ब 27 करोड़ 2 लाख र डलर खातामा 2 करोड़ 48 लाख 4 हजार अमेरिकी डलर मौजदात छ। सबै खातामा गरी 15 अर्ब 6 करोड़ 56 लाख जम्मा भएको छ। सरकारले यसअघि 1 अर्ब बाढ़ी प्रभावित क्षेत्रका लागि निकासा गरिसकेको छ। आयुर्वेद चिकित्सा परिषद नेपालले दर्ता नभएका औषधिको बिक्री वितरण र रोगका नाममा भ्रामक विज्ञापन र प्रचार प्रसार नगर्न अनुरोध गरेको छ। परिषदले सूचना निकाल्दै क्यान्सर, पाइल्स लगायतका विभिन्न रोग निको पार्ने दावी गर्दै औषधिको प्रचार गर्ने, जटिल रोगको नाम लिएर उपचारबाट 100% निको हुने दावी गर्ने जस्ता कार्यप्रति ध्यान आकर्षण गराएको हो। परिषदका अनुसार यस्ता कामले आम नागरिकलाई भ्रमित पार्ने भएकाले त्यस्ता विज्ञापन तथा प्रचार प्रसार आग्रह गरेको हो। सूचनामा कानून विपरीत गतिविधि गरेको भए 15 दिनभित्र बन्द गर्न गराउन अनुरोध गरिएको छ। परिषदले सूचनाको अवज्ञा गरी अवाञ्छनीय कार्य गरेको पाइएमा कानून बमोजिम कार्यवाही गर्ने जनाएको छ। चालू आर्थिक वर्षको पहिलो महिनामै महँगीले उपभोक्तालाई ठूलो धक्का दिएको छ।
2: नेपाल राष्ट्र बैंकका अनुसार साउनमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति 5.96% पुगेको छ। गत आर्थिक वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति 1.68% मात्र थियो। एक वर्षको अन्तरमा मूल्य वृद्धि दर 4.28% बिन्दुले बढ़ेको हो। पछिल्लो तथ्याङ्क अनुसार यो 21 महिना यताकै उच्च मूल्य वृद्धि दर समेत हो। मूल्य वृद्धिको प्रत्यक्ष असर सर्वसाधारणको भान्सादेखि दैनिक आवतचावतसम्म परेको छ। राष्ट्र बैंकका अनुसार साउनमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति 6.77% पुगेको छ भने गैर खाद्य तथा सेवा समूहको 5.52% पुगेको छ। खाद्य समूहमा घिउ तथा तेलको मूल्य 15.62%, फलफूलको 15%, माछा तथा मासुको 8.65% र तरकारीको 6.90% बढ़ेको छ। यातायातको मूल्य सूचाङ्क पनि 13.17% बढ़ेको राष्ट्र बैंकको तथ्याङ्क छ।
1: अहिलेसम्मका खबर यति नै। नमस्कार।
3: यो BFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: प्रतिनिधि सभाको आजको बैठकमा न्यायपालिकाको पुनर्संरचनाको विषयलाई लिएर नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदबीच चर्काचर्की परेको छ। रासोपाका सांसद यज्ञमणि न्यौपानेले न्यायपालिकाको पुनर्संरचना गर्नुपर्ने न्यायाधीशको सम्पत्ति छानबिन गर्नुपर्ने तथा अदालतका फैसलाहरू अध्ययन गर्न संसदीय संयन्त्र बनाउनुपर्ने माग गरेपछि एमाले सांसद गुरू बरालले त्यसको विरोध गर्नु भएको हो।
4: नेपालको संविधानले शक्ति पृथकीकरणका सिद्धान्तहरू स्पष्टसँगले व्याख्या गरेको छ। कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकालाई फरक फरक ढंगले आफ्ना भूमिकामा राखेको छ। कानून निर्माण गर्ने कुराको क्षेत्रमा यो प्रतिनिधि सभा खुला छ, स्वतन्त्र छ, तर न्यायालयमाथि जसरी हस्तक्षेप गर्ने कुरा गरिँदैछ सभापति महोदय, अब फेरि नयाँ हमला के गर्न खोजिँदैछ? यस खालको गलत र न्यायमूर्ति माथिको हमला अब स्वीकार्य छैन सभापति महोदय। यो गलत अभिव्यक्ति तुरुन्तै सच्याइयोस्।
3: न्यौपानेले मुलुकमा पटक पटक राजनीतिक परिवर्तन भए पनि न्यायपालिकामा अपेक्षित परिवर्तन हुन नसकेको भन्दै न्यायालयको संरचना र कार्यशैलीमाथि संसदमा गम्भीर बहस शुरू गर्नुपर्ने बताउनु भएको थियो।
5: 7 सालका क्रान्तिदेखि आजसम्म न्यायालय परिवर्तन हुन सकेन, त्यसैले संविधानको धारा 105 अदालतले गरेका फैसलाहरूको सन्दर्भमा प्रश्न उठाउन नसकिने हो। अदालतबाट हुने न्याय सम्पादनको विषय प्रश्न उठ्दैन, तर न्यायालय पुनर्संरचनाको विषय, न्यायाधीशहरूको व्यक्तिगत विषय संसदको विषय हुन्छ। व्यक्तिगत विषय मुद्दाको फैसला होइन, न्याय सम्पादनको विषय हुन्छ। चेन्जी विद्रोहका मुद्दा आजसम्म अड्काएर राख्ने न्यायपालिकाले यी मुद्दाहरू सक्नुपर्छ भन्नु न्यायालयमाथि हस्तक्षेप हुन्छ। संसद छलफलको ठाउँ होइन, नागरिकले मत दिएर पठाएको न्यायालय पुनर्संरचना नगर भन्नका लागि हो।
3: राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञान बहादुर शाहीले जेएनजी आन्दोलनका अपराधीहरूलाई कार्यवाही नगरेको भन्दै सरकारको आलोचना गर्नुभएको छ। आजको प्रतिनिधि सभा बैठकमा उहाँले जेएनजी आन्दोलनका अपराधीहरूलाई कार्यवाही गर्न राष्ट्रिय मानवाधिकार आयोगले सिफारिश गरेको 6 महिना बितिसक्दा पनि किन पक्राउ नगरिएको भन्दै सरकारलाई प्रश्न गर्नु भएको हो।
6: म सरकारलाई एउटा प्रश्न गर्न चाहन्छु, तपाईँकै सत्तापक्ष पार्टीकी सांसद हुनुहुन्छ, जेएनजी आन्दोलनको आमा अहिले रुनुभयो संसद, तपाईँले सरकार चलाएको 6 महिना भयो, राष्ट्रिय मानवाधिकार आयोगले सम्म को दोषी हुन् भनेर प्रमाण पत्र बुझाएको तपाईँले आज 6 महिना भयो मानवाधिकार आयोगले, अपराधीलाई आजसम्म किन पक्रिनु भएको छैन? यदि पक्रिन सक्नुहुन्न भने यो सत्ताको कुर्सीमा चाहिँ किन बसिराख्नु भएको छ? यो प्रश्न ती आमाको आँखाको आँसु पुछ्नुहोस्। जेएनजी आन्दोलनमा जो अपराधी छन्, चाहे सत्ता पक्षका हुन् चाहे प्रतिपक्षका हुन्, यिनीहरूलाई समाउँदै जेल हाल्नुहोस्। म अहिले पनि यो संसदमा एकजना सांसद हुनेकी आमा रुँदै गर्दाखेरि सत्ताको कुर्सीमा तपाईँहरू कसरी बस्नु सक्छ?
3: प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको 81 महासभामा भाग लिन जाने भएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्नेलाई दिएको छ। प्रधानमन्त्री शाह राष्ट्रसंघको महासभामा भाग लिन आज साँझ अमेरिका जाने तय भएको छ। उहाँले

आफ्नो अनुपस्थितिमा कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री वाग्लेलाई दिन आज राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिश गर्नुभएको थियो। सिफारिशका आधारमा राष्ट्रपति पौडेलले अर्थमन्त्री वाग्लेलाई कार्यवाहक प्रधानमन्त्री तोक्नु भएको हो। प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको महासभामा असोज 8 गते सम्बोधन गर्ने कार्यतालिका छ। आज शेयर बजार सामान्य बढ़ेको छ। डाटा सेन्टरमा साइबर आक्रमण भएका कारण हिजो नखुलेको शेयर बजार आज 7.06 अंकले बढ़ेर 2654.28 बिन्दुमा पुगेको छ। आज अन्य समूहमा 1.36% वृद्धि भएको छ। बैंक, विकास बैंक, होटल तथा पर्यटन, लगानी, जीवन बीमा र माइक्रो फाइनान्स समूह सामान्य बढ़ेका छन्। आज 138 कम्पनीको शेयर बढ़ेकोमा 130 घटेको छ। यस्तै 11 कम्पनीको शेयर भने घटबढ़ भएको छैन। आज मिड सोलु हाइड्रो पावर कम्पनीको शेयर 15% बढ़ेको छ। आज नेप्सीसँगै कारोबार रकम पनि बढ़ेको छ। गएको शुक्रबार 6.74 अर्ब रूपियाँको कारोबार भएकोमा आज 356 कम्पनीका 2.15 करोड़ कित्ता शेयर 7.05 अर्ब रूपियाँमा किनबेच भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राष्ट्रसंघको महासभाका क्रममा आज विभिन्न देशका नेताहरूसँग भेटवार्ता गर्दै हुनुहुन्छ। मध्य पूर्वको अस्थिरता र युक्रेन युद्ध समाधानका प्रयास जारी रहेका बेला ट्रम्पले आज कम्तीमा 11 विश्व नेतासँग द्विपक्षीय तथा सामूहिक भेटवार्ता गर्ने कार्यक्रम रहेको रोयटर्सले जनाएको छ। ट्रम्पको राष्ट्रसंघ महासभालाई सम्बोधन गरेपछि बेलायती प्रधानमन्त्री एन्डी बनहम, युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की, भेनेजुएलाकी अन्तरिम नेता डिल्सी रोड्रिगेज, डेनमार्ककी प्रधानमन्त्री मेटे फ्रेडरिकसन तथा ग्रीसका प्रधानमन्त्री जेस

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: Play BFBS.
1: यो BFBS गोर्खा रेडियो हो.
0: गोर्खा रेडियो हो.
3: सभामुख डीपी अर्यालले प्रतिनिधि सभाको बैठकलाई मर्यादित बनाउन सांसदहरूलाई निर्देशन दिनुभएको छ. पछिल्ला बैठकमा सांसदहरूको गतिविधिलाई लिएर प्रश्न उठ्न थालेपछि सभामुखले सभालाई मर्यादित र उत्कृष्ट बनाउने सबैको कर्तव्य र दायित्व भएको बताउनु भएको हो.
4: मान्य सदस्यहरू, हरेक दिनको सभालाई बैठकलाई मर्यादित र उत्कृष्ट बनाउने हामी सबैको कर्तव्य हो, दायित्व हो. सबै मान्य सदस्यहरूको पहलबाटै हामीले प्रतिनिधि सभा नियमावली 83 लागू गरिरहेका छौँ र यसै अन्तर्गत हामीले सभा सञ्चालन गरिरहेका छौँ. म सबै मान्य सदस्यहरूलाई प्रतिनिधि सभा नियमावलीको नियम 20 र नियम 21, त्यसमा पनि नियम 20 को खण्ड ट प्रति यहाँहरूको ध्यान आकर्षण गराउँदछु.
3: त्रिपुरेश्वरमा बसभित्र आगो लगाएर गम्भीर घाइते भएका चालक अर्जुन तामाङको उपचारका क्रममा ज्यान गएको घटनाको विषय प्रतिनिधि सभामा उठेको छ. नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले संसद बैठकमा बोल्दै यो घटनालाई राज्यको असफलता र संवेदनहीनताको पराकाष्ठा भन्दै उच्च स्तरीय न्यायिक छानबिनको माग गर्नु भएको छ.
5: प्रहरीसँगको विवादमा एक युवा सवारी चालकले म लास हुँदैछु भन्ने उद्घोष गरिसकेपछि राज्यले सुन्यो तर विवेक गुमायो, संवेदना गुमायो र यो उद्घोष गर्ने युवा मर्छ कि मर्दैन भनेर लामो समय राज्य कुरेर बस्यो र अन्तत उनीको शरीरमाथि आगलागी भयो र उनी आज आफ्नो जीवन गुमाउन विवश भए. सरकार अब के गर्छ, हेर्ने मात्रै हो या सरकारले नागरिकको संवेदना सुन्ने हो? माननीय गृहमन्त्रीजीलाई प्रश्न सुन्न चाहन्छु, नेपाल प्रहरी बल अन्तर्गतको ट्राफिक प्रहरी बल कसको हो? नेपाल सरकार कसको हो? यो घटना केवल एउटा चालकको उत्तेजना अथवा आवेगको घटना मात्रै होइन, यसले सिँगै राज्यप्रति नागरिकको निराशा, लाखौँ बेरोजगार र अस्थायी रोजगारमा रहेका युवाहरूको पीडा अभिव्यक्त गर्छ र श्रमिक र नियमनकारी निकाय बीच कति अमर्यादित व्यवहार छ, कति विवाद छ, कानुन कति मिचिएको छ भन्ने कुराको एउटा दृष्टान्त हो यो.
3: सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीकी सचेतक क्रान्ति सिंह अधिकार तितालले घटनाले प्रहरीको कार्यशैली, यातायात व्यवसायीको व्यवहार तथा चालकहरूको मनोसामाजिक स्वास्थ्य बारे गम्भीर प्रश्न उठेको बताए.
6: त्रिपुरेश्वरमै घटेका दुईवटा घटनाहरूले दुईवटा गम्भीर विषय संकेत गरिरहेका छन्। पहिलो, हाम्रो पुलिसिङ गर्ने शैली कतिको मिलेको छ। दोस्रो, हाम्रा चालकहरूको मनोसामाजिक अवस्था कस्तो छ भने हामी राज्य चलाउनेहरूले स्वयं यातायात व्यवसायहरूले कतिको ध्यान दिएका छौँ। हामीलाई सडकमा यात्रु वा चालकहरूसँग कस्तो व्यवहार गर्ने भनी जे सिकाइएको छ त्यसमा गम्भीर समस्या छ कि बदल्नु पर्ने कहाँनिर छ, के छ, बदलौँ, नत्र यस्ता दुःखद घटनाहरूको सिलसिला नरोकिने भयो. चालकहरूसँग हामी धेरै यात्रुहरूको भविष्य जोडिएको हुन्छ. उनीहरूको आत्मसम्मान, इज्जत, सेवा सुविधा, तलब, खानपान, शारीरिक तथा मानसिक स्वास्थ्यको राम्रोसँग परीक्षण नगरी अब यत्तिकै यो विषय छाड्न सकिँदैन, छाड्न मिल्दैन. राज्यले सिकोस्, यातायात व्यवसायीले पनि सिकुन्, स्वयं चालक र उनीहरूको परिवारले पनि महसुस गरोस् अनि ट्राफिक तथा पुलिसले पनि आफ्नो कार्यशैली बारे पुनर्विचार गरौं.
3: प्रतिनिधि सभाको आजको बैठकमा न्यायपालिकाको पुनर्संरचनाको विषयलाई लिएर नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद बीच चर्काचर्की परेको छ. रासोपाका सांसद यज्ञमणि नेउपानेले न्यायपालिकाको पुनर्संरचना गर्नुपर्ने, न्यायाधीशको सम्पत्ति छानबिन गर्नुपर्ने तथा अदालतका फैसलाहरू अध्ययन गर्न संसदीय संयन्त्र बनाउनुपर्ने माग गरेपछि एमाले सांसद गुरू बरालले त्यसको विरोध गर्नु भएको हो.
7: नेपालको संविधानले शक्ति पृथकीकरणका सिद्धान्तहरू स्पष्टसँगले व्याख्या गरेको छ. कार्यपाल

0: व्यवस्थापिका र न्यायपालिकालाई फरक फरक ढंगले आफ्ना भूमिकामा राखेको छ। कानून निर्माण गर्ने कुराको क्षेत्रमा यो प्रतिनिधि सभा खुला छ, स्वतन्त्र छ, तर न्यायालयमाथि जसरी हस्तक्षेप गर्ने कुरा गरिँदैछ सभापति महोदय, अब फेरि नयाँ हमला के गर्न खोजिँदैछ? यस खालको गलत र न्यायमूर्ति माथिको हमला अब स्वीकार्य छैन सभापति महोदय। यो गलत अभिव्यक्ति तुरुन्तै सच्याइयोस्।
1: नेपाली नै मुलुकमा पटक पटक राजनीतिक परिवर्तन भए पनि न्यायपालिकामा अपेक्षित परिवर्तन हुन नसकेको भन्दै न्यायालयको संरचना र कार्यशैलीमाथि संसदमा गम्भीर बहस शुरू गर्नुपर्ने बताउनु भएको थियो।
2: सात सालका क्रान्तिदेखि आजसम्म न्यायालय परिवर्तन हुन सकेन, त्यसैले संविधानको धारा 105 अदालतले गरेका फैसलाहरूको सन्दर्भमा प्रश्न उठाउन नसकिने हो। अदालतबाट हुने न्याय सम्पादनको विषय प्रश्न उठ्दैन, तर न्यायालय पुनर्संरचनाको विषय, न्यायाधीशहरूको व्यक्तिगत विषय संसदको विषय हुन्छ। व्यक्तिगत विषय मुद्दाको फैसला होइन, न्याय सम्पादनको विषय हुन्छ। चेन्जी विद्रोहका मुद्दा आजसम्म अड्काएर राख्ने न्यायपालिकाले यी मुद्दाहरू सक्नुपर्छ भन्नु न्यायालयमाथि हस्तक्षेप हुन्छ, संसद छलफलको ठाउँ होइन।
1: अहिलेसम्मका खबर यति नै, नमस्कार।
3: यो BFBS Gurkha Radio.

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: Play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: नागरिक उन्मुक्ति पार्टीका संस्थापक नेता रेशम चौधरीको आम माफी सर्वोच्च अदालतले सदर गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले दिएको आम माफी विरूद्ध परेको रिट खारेज गर्दै न्यायाधीश द्वय सारंगका सुवेदी र श्रीकान्त पौडेलको इजलासले आम माफी सदर गरेको हो। 2080 जेठ 16 चौधरीलाई आम माफी दिने सरकारको निर्णय विरूद्ध सर्वोच्च अदालतमा रिट दायर भएको थियो। शारदा कठायतले चौधरीले आम माफी दिने जेठ 14 निर्णय विरूद्ध रिट दायर गर्नुभएको थियो। कटायत 2072 भदौमा कैलालीको टिकापुरमा भएको हिंसात्मक घटनामा मारिएका इन्स्पेक्टर केशव बोहराकी पत्नी हुनुहुन्छ। चौधरी विरूद्धको मुद्दामा सर्वोच्च अदालतले उच्च अदालत डोटीले नै सुनाएको जन्मकैदको फैसला सदर गरे पनि फैसलाको पूर्ण पाठ तयार नभएको अवस्थामा क्रूरतापूर्वक हत्या भएको घटनामा आम माफी दिनु गलत रहेको उहाँको जिकिर थियो। एमाले सचिव महेश बस्नेतले अध्यक्ष केपी शर्मा ओलीलाई नेतृत्वबाट हटाई पार्टी जिम्मेवारीबाट विमुख गराउने सबै प्रकारका षड्यन्त्रहरू असफल भएको दावी गर्नुभएको छ। केन्द्रीय कमिटिको दोस्रो दिनको बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै सचिव बस्नेत
4: हाम्रो अध्यक्ष र हाम्रो पार्टीमाथि भएका भयंकर हमला एउटा अध्यक्षलाई भौतिक रूपमा समाप्त गर्ने दोस्रो लामो समयसम्म उहाँलाई जेलमा अथवा कारागारमा राख्ने तेस्रो उहाँलाई पार्टीको सम्पूर्ण जिम्मेवारी बिहीन बनाउने घरबार बिहीन बनाउने चौथो त्यो गर्न सकेन भने उहाँलाई चाहिँ व्यापक रूपमा बदनाम गराउने यी सबै प्रक्रिया फेल भए र मार्नेदेखि अध्यक्ष हटाउनेदेखि लिएर उहाँसँग जोडिएका सबै साथीहरूलाई चाहिँ नि कमजोर बनाउने प्रयत्न भएको थियो त्यो पनि पार्टीका केन्द्रीय कमिटिका सदस्य र आम नेता कार्यकर्ताको समर्थनले त्यो कुरा असफल भएको छ र आज बोल्ने क्रममा उपाध्यक्ष विष्णु पौडेल र महासचिव शङ्कर पोखरेलले चाहिँ अध्यक्षलाई फेर्ने कुरा हाम्रो कहिले पनि होइन विशेष महाधिवेशन बोलाउने र त्यसको नेतृत्व गर्ने कुरा हामीले कहिले पनि गरेका छैनौँ र अध्यक्षको सहमति बिना हामी चाहिँ नयाँ अध्यक्षका दावेदार होइनौँ।
3: सभामुख डीपी अरियालले प्रतिनिधि सभाको बैठकलाई मर्यादित बनाउन सांसदहरूलाई निर्देशन दिनुभएको छ। पछिल्ला बैठकमा सांसदहरूको गतिविधिलाई लिएर प्रश्न उठ्न थालेपछि सभामुखले सभालाई मर्यादित र उत्कृष्ट बनाउने सबैको कर्तव्य भएको बताउनु भएको हो।
5: मान्य सदस्यहरू हरेक दिनको सभालाई बैठकलाई मर्यादित र उत्कृष्ट बनाउने हामी सबैको कर्तव्य हो दायित्व हो। सबै मान्य सदस्यहरूको पहलबाटै हामीले प्रतिनिधि सभा नियमावली 2083 लागू गरिरहेका छौँ र यसै अन्तर्गत हामीले सभा सञ्चालन गरिरहेका छौँ। म सबै मान्य सदस्यहरूलाई प्रतिनिधि सभा नियमावलीको नियम 20 र नियम 21 त्यसमा पनि नियम 20 को खण्ड ट प्रति यहाँहरूको ध्यान आकर्षण गराउँदछु।
3: त्रिपुरेश्वरमा बसभित्र आगो लगाएर गम्भीर घाइते भएका चालक अर्जुन तामाङको उपचारका क्रममा ज्यान गएको घटनाको विषय प्रतिनिधि सभामा उठेको छ। नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले संसद बैठकमा बोल्दै यो घटनालाई राज्यको असफलता र संवेदनहीनताको पराकाष्ठा भन्दै न्यायिक छानबिनको माग गर्नुभएको छ।
6: प्रहरीसँगको विवादमा एक युवा सवारी चालकले म लास हुँदैछु भन्ने उद्घोष गरिसकेपछि राज्यले सुन्यो तर विवेक गुमायो संवेदना गुमायो र यो उद्घोष गर्ने युवा मर्छ कि मर्दैन भनेर लामो समय राज्य कुरेर बस्यो र अन्तत उनीको शरीरमाथि आगलागी भयो र उनी आज आफ्नो जीवन गुमाउन विवश भए। सरकार अब के गर्छ हेर्ने मात्रै हो या सरकारले नागरिकको संवेदना सुन्ने हो? माननीय गृहमन्त्री जिल्ला प्रश्न सुन्न चाहन्छु, नेपाल प्रहरी बल अन्तर्गतको ट्राफिक प्रहरी बल कसको हो? नेपाल सरकार कसको हो? यो घटना केवल एउटा चालकको उत्तेजना अथवा आवेगको घटना मात्रै होइन, यसले सिँगै राज्यप्रति नागरिकको निराशा, लाखौं बेरोजगार र अस्थायी रोजगारमा रहेका युवाहरूको पीडा अभिव्यक्त गर्छ र श्रमिक र नियमनकारी निकाय बीच कति अमर्यादित व्यवहार छ, कति विवाद छ, कानून कति मिचिएको छ भन्ने कुराको एउटा दृष्टान्त हो यो। त्यसकारणले म सभामुख मार्फत सरकारको गम्भीर ध्यान आकर्षण गर्न चाहन्छु।
3: सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीकी सचेत क्रान्ति शिखा दिदालले घटनाले प्रहरीको कार्यशैली यातायात व्यवसायको व्यवहार

0: र चालकहरूको मनोसामाजिक स्वास्थ्य बारे गम्भीर प्रश्न उठेको बताउनुभयो।
1: त्रिपुरेश्वरमै घटेका दुईवटा घटनाहरूले दुईवटा गम्भीर विषय संकेत गरिरहेका छन्। पहिलो, हाम्रो पुलिसिङ गर्ने शैली कतिको मिलेको छ। दोस्रो, हाम्रा चालकहरूको मनोसामाजिक अवस्था कस्तो छ भने हामी राज्य चलाउनेहरूले स्वयं यातायात व्यवसायहरूले कतिको ध्यान दिएका छौँ। हामीलाई सडकमा यात्रु वा चालकहरूसँग कस्तो व्यवहार गर्ने भनी जे सिकाइएको छ त्यसमा गम्भीर समस्या छ कि बदल्नु पर्ने कहाँनिर छ, के छ बदलौँ, नत्र यस्ता दुःखद घटनाहरूको सिलसिला नरोकिने भयो। चालकहरूसँग हामी धेरै यात्रुहरूको भविष्य जोडिएको हुन्छ, उनीहरूको आत्मसम्मान, इज्जत, सेवा सुविधा, तलब, खानपान, सारी।
0: अहिलेसम्मका खबर यति नै, नमस्कार।
2: यो PFBS गोर्खा रेडियो।

0: Radio Home. Radio Home. Gorka Radio Home.
1: संयुक्त राष्ट्रसंघको 81औं महासभामा भाग लिन प्रधानमन्त्री बालेन्द्र शाह अमेरिकाको न्यूयोर्क प्रस्थान गर्नुभएको छ। चार सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री शाह केही बेर अघि मात्रै कतार एयरवेजको विमान मार्फत दोहा हुँदै न्यूयोर्क जानुभएको हो। प्रधानमन्त्री शाहले महासभामा असोज 8 गते सम्बोधन गर्ने कार्यक्रम छ। उहाँले भोटेकोशी बाढ़ीका कारण ठूलो जनधनको क्षति भएपछि यो पटक जलवायु परिवर्तनको असर बारेमा राष्ट्रसंघको ध्यान आकर्षण गराउने बताइएको छ। महासभामा भाग लिन यसअघि असोज 4 गते परराष्ट्र मन्त्री शिशिर खनाल नेतृत्वको टोली न्यूयोर्क प्रस्थान गरिसकेको छ। प्रतिनिधि सभाको आजको बैठकमा न्यायपालिकाको पुनर्संरचनाको विषयलाई लिएर नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदबीच चर्काचर्की परेको छ। रासोपाका सांसद यज्ञमणि नेउपानेले न्यायपालिकाको पुनर्संरचना गर्नुपर्ने, न्यायाधीशको सम्पत्ति छानबिन गर्नुपर्ने तथा अदालतका फैसलाहरू अध्ययन गर्न संसदीय संयन्त्र बनाउनुपर्ने माग गरेपछि एमाले सांसद गुरू प्रसाद बरालले त्यसको विरोध गर्नुभएको हो।
2: नेपालको संविधानले शक्ति पृथकीकरणका सिद्धान्तहरू स्पष्टसँगले व्याख्या गरेको छ। कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकालाई फरक फरक ढंगले आफ्ना भूमिकामा राखेको छ। कानून निर्माण गर्ने कुराको क्षेत्रमा यो प्रतिनिधि सभा खुला छ, स्वतन्त्र छ, तर न्यायालयमाथि जसरी हस्तक्षेप गर्ने कुरा गरिँदैछ, सभापति महोदय अब फेरि नयाँ हमला के गर्न खोजिँदैछ? यस खालको गलत र न्यायमूर्तिमाथिको हमला अब स्वीकार्य छैन सभापति महोदय। यो गलत अभिव्यक्ति तुरुन्तै सच्याइयोस्।
1: नेउपानेले मुलुकमा पटक पटक राजनीतिक परिवर्तन भए पनि न्यायपालिकामा अपेक्षित परिवर्तन हुन नसकेको भन्दै न्यायालयको संरचना र कार्यशैलीमाथि संसदमा गम्भीर बहस शुरू गर्नुपर्ने बताउनु भएको थियो।
3: 7 सालका क्रान्तिदेखि आजसम्म न्यायालय परिवर्तन हुन सकेन, त्यसैले संविधानको धारा 105 अदालतले गरेका फैसलाहरूको सन्दर्भमा प्रश्न उठाउन नसकिने हो। अदालतबाट हुने न्याय सम्पादनको विषय प्रश्न उठ्दैन, तर न्यायालय पुनर्संरचनाको विषय, न्यायाधीशहरूको व्यक्तिगत विषय संसदको विषय हुन्छ। व्यक्तिगत विषय मुद्दाको फैसला होइन, न्याय सम्पादनको विषय हुन्छ। चेन्जी विद्रोहका मुद्दा आजसम्म अड्काएर राख्ने न्यायपालिकाले यी मुद्दाहरू सक्नुपर्छ भन्नु न्यायालयमाथि हस्तक्षेप हुन्छ। संसद छलफलको ठाउँ होइन, नागरिकले मत दिएर पठाएको न्यायालय पुनर्संरचना नगर भन्नका लागि हो।
1: सभामुख डीपी अर्यालले प्रतिनिधि सभाको बैठकलाई मर्यादित बनाउन सांसदहरूलाई निर्देशन दिनुभएको छ। पछिल्ला बैठकमा सांसदहरूको गतिविधिलाई लिएर प्रश्न उठ्न थालेपछि सभामुखले सभालाई मर्यादित र उत्कृष्ट बनाउने सबैको कर्तव्य भएको बताउनु भएको हो।
4: मान्य सदस्यहरू, हरेक दिनको सभालाई, बैठकलाई मर्यादित र उत्कृष्ट बनाउने हामी सबैको कर्तव्य हो, दायित्व हो। सबै मान्य सदस्यहरूको पहलबाटै हामीले प्रतिनिधि सभा नियमावली 2083 लागू गरिरहेका छौँ र यसै अन्तर्गत हामीले सभा सञ्चालन गरिरहेका छौँ। म सबै मान्य सदस्यहरूलाई प्रतिनिधि सभा नियमावलीको नियम 20 र नियम 21, त्यसमा पनि नियम 20 को खण्ड ट प्रति यहाँहरूको ध्यान आकर्षण गराउँदछु।
1: त्रिपुरेश्वरमा बसभित्र आगो लगाएर गम्भीर घाइते भएका चालक अर्जुन तामाङको उपचारका क्रममा ज्यान गएको घटनाको विषय प्रतिनिधि सभामा उठेको छ। नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले घटनालाई राज्यको असफलता र संवेदनहीनताको पराकाष्ठा भन्दै उच्च स्तरीय न्यायिक छानबिनको माग गर्नुभएको हो।
5: प्रहरीसँगको विवादमा एक युवा सवारी चालकले म लास हुँदैछु भन्ने उद्घोष गरिसकेपछि राज्यले सुन्यो तर विवेक गुमायो, संवेदना गुमायो र यो उद्घोष गर्ने युवा मर्छ कि मर्दैन भनेर लामो समय राज्य कुरेर बस्यो र अन्तत उनीको शरीरमाथि आगलागी भयो र उनी आज आफ्नो जीवन गुमाउन विवश भए। सरकार अब के गर्छ, हेर्ने मात्रै हो या सरकारले नागरिकको संवेदना सुन्ने हो? माननीय गृहमन्त्री जिल्ला प्रश्न सुन्न चाहन्छु, नेपाल प्रहरी बल अन्तर्गतको ट्राफिक प्रहरी बल कसको हो? नेपाल सरकार कसको हो? यो घटना केवल एउटा चालकको उत्तेजना अथवा आवेगको घटना मात्रै होइन, यसले सिँगै राज्यप्रति नागरिकको निराशा, लाखौं बेरोजगार र अस्थायी रोजगारमा रहेका युवाहरूको पीडा अभिव्यक्त गर्छ।
1: सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीकी सचेतक क्रान्ति शिखा धिताले घटनाले प्रहरीको कार्यशैली, यातायात व्यवसायको व्यवहार तथा चालकहरूको मनोसामाजिक स्वास्थ्यबारे गम्भीर प्रश्न उठेको

0: त्रिपुरेश्वरमै घटेका दुईवटा घटनाहरूले दुईवटा गम्भीर विषय संकेत गरिरहेका छन्। पहिलो, हाम्रो पुलिसिङ गर्ने शैली कतिको मिलेको छ। दोस्रो, हाम्रा चालकहरूको मनोसामाजिक अवस्था कस्तो छ भने हामी राज्य चलाउनेहरूले स्वयं यातायात व्यवसायहरूले कतिको ध्यान दिएका छौँ। हामीलाई सडकमा यात्रु वा चालकहरूसँग कस्तो व्यवहार गर्ने भनी जे सिकाइएको छ त्यसमा गम्भीर समस्या छ कि बदल्नु पर्ने कहाँनिर छ, के छ, बदलौँ, नत्र यस्ता दुःखद घटनाहरूको सिलसिला नरोकिने भयो। चालकहरूसँग हामी धेरै यात्रुहरूको भविष्य जोडिएको हुन्छ। उनीहरूको आत्मसम्मान, इज्जत, सेवा सुविधा, तलब, खानपान, शारीरिक तथा मानसिक स्वास्थ्यको राम्रोसँग परीक्षण नगरी अब यत्तिकै यो विषय छाड्न सकिँदैन, छाड्न मिल्दैन।
1: त्रिपुरेश्वरमै यसकै गणेश नेपालीले गरेको आत्मदाह र अर्जुन दोङको घटनाबाट पाठ सिक्दै यस्ता घटना दोहोरिन नदिन नीतिगत सुधार आवश्यक रहेको उहाँको भनाइ थियो। एमाले सचिव महेश बस्नेतले अध्यक्ष केपी शर्मा ओलीलाई नेतृत्वबाट हटाई पार्टी जिम्मेवारीबाट विमुख गराउने सबै प्रकारका षड्यन्त्रहरू असफल भएको दावी गर्नुभएको छ। केन्द्रीय कमिटिको दोस्रो दिनको बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै सचिव बस्नेत,
2: हाम्रो अध्यक्ष र हाम्रो पार्टीमाथि भएका भयंकर हमला एउटा अध्यक्षलाई भौतिक रूपमा समाप्त गर्ने, दोस्रो लामो समयसम्म उहाँलाई जेलमा अथवा कारागारमा राख्ने, तेस्रो उहाँलाई पार्टीको सम्पूर्ण जिम्मेवारीबाट विहीन गराउने, घरबार विहीन बनाउने, चौथो त्यो गर्न सकेन भने उहाँलाई व्यापक रूपमा बदनाम गराउने, यी सबै प्रक्रिया फेल भए र मार्नेदेखि अध्यक्ष हटाउनेदेखि लिएर उहाँसँग जोडिएका सबै साथीहरूलाई चाहिँ नि कमजोर बनाउने प्रयत्न भएको थियो। त्यो पनि पार्टीका केन्द्रीय कमिटिका सदस्य र आम नेता कार्यकर्ताको समर्थनले त्यो कुरा असफल भएको छ। र आज बोल्ने क्रममा उपाध्यक्ष विष्णु पौडेल र महासचिव शङ्कर पोखरेलले चाहिँ अध्यक्षलाई फेर्ने कुरा हाम्रो कहिले पनि होइन, विशेष महाधिवेशन बोलाउने र त्यसको नेतृत्व गर्ने कुरा हामीले कहिले पनि गरेका छैनौँ र अध्यक्षको सहमति बिना हामी चाहिँ नयाँ अध्यक्षका दावेदार होइनौ।
1: नागरिक उन्मुक्ति पार्टीका संस्थापक नेता रेशम चौधरीको आम माफी सर्वोच्च अदालतले सदर गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले दिएको आम माफी विरूद्ध परेको रिट खारेज गर्दै न्यायाधीशद्वय सारंगा सुवेदी र श्रीकान्त पौडेलको इजलासले आम माफी सदर गरेको हो। 2080 जेठ 16 चौधरीलाई आम माफी दिने सरकारको निर्णय विरूद्ध सर्वोच्च अदालतमा रिट दायर भएको थियो। शारदा कडायतले चौधरीले आम माफी दिने जेठ 14 निर्णय विरूद्ध रिट दायर गर्नुभएको थियो। कडायत 2072 भदौमा कैलालीको टिकापुरमा भएको हिंसात्मक घटनामा मारिएका इन्स्पेक्टर केशव बोहराकी पत्नी हुनुहुन्छ। चौधरी विरूद्धको मुद्दामा सर्वोच्च अदालतले उच्च अदालत डोटीले नै सुनाएको जन्मकैदको फैसला सदर गरे पनि फैसलाको पूर्ण पाठ तयार नभएको अवस्थामा क्रूरतापूर्वक हत्या भएको घटनामा आम माफी दिनु गलत रहेको उहाँको दावी थियो। अब खबर फटाफट।
3: फ्लाइ दुबई पोखराबाट आउने यात्रुलाई होटल र रेस्टुरेन्टमा छूट। होटल संघ पोखराले फ्लाइ दुबईबाट आउने यात्रुलाई 3 महिनासम्म 25% छूट दिने, रेस्टुरेन्ट एण्ड बार एसोसिएशन पोखराले पनि 15-20% छूट दिँदै। झापामा भदौ महिनामा 25 विपदका घटना हुँदा 19,45,000 बराबरको भौतिक क्षति, जम्मा 25 घटनामध्ये 17 जंगली जनावरका आक्रमणका घटना। पोखरा महानगरले फिर्के खोला क्षेत्रभित्र बनाइएका सबै संरचना एक साताभित्र अनिवार्य हटाउन सम्बन्धित व्यक्ति तथा संस्थालाई सूचना जारी गर्यो। तोकिएको समयभित्र नहटाए महानगर आफैले हटाउने, त्यसको खर्च समेत सम्बन्धितबाट असुल गरिने। चितवनको मुख्य शहरी क्षेत्र नारायणगढ र भरतपुरमा ट्राफिक लाइट जडान, पुल्चोक गोन्द्राङको 6-लेन सड़क र बाइपास रोडका विभिन्न 6 स्थानमा ट्राफिक लाइट राखिँदै। धौलागिरी प्रादेशिक अस्पताल बागलुङले मृगौलाका बिरामीको चाप बढेपछि डायलासिसको क्षमता वृद्धि गर्यो। यसअघि 61 मृगौला पीड़ितलाई सेवा दिँदै आएको अस्पतालले 4 उपकरण थप गरेपछि अब 71 जनालाई सेवा दिँदै। भोजपुरमा गाई भैँसीमा देखिने खोरेत रोग मौलाउँदै रोग नियन्त्रणका लागि भोजपुरका 9 स्थानीय तहमा यही असोज 8 गतेदेखि कार्तिक 15 गतेसम्म अभियान सञ्चालन हुने। र लम्जुङको गौला सुथार गाउँपालिका 9 गिलुङमा 1500 आधारभूत अस्पताल निर्माणका लागि सम्झौता भएको 5 वर्ष बित्दा पनि 13% मात्र प्रगति, 2 वर्षभित्र सक्ने गरी 2078 साउनमा सम्झौता भए पनि निर्माण 2081 असारदेखि रोकियो, काम रोकिए पनि पटक पटक म्याद थपिँदै।
1: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राष्ट्रसंघको महासभाका क्रममा आज विभिन्न मुलुकका नेताहरूसँग भेटवार्ता गर्दै हुनुहुन्छ। मध्य पूर्वको अस्थिरता र युक्रेन युद्ध समाधानको प्रयास जारी रहेका बेला ट्रम्पले आज कम्तीमा 11 जना विश्व नेतासँग द्विपक्षीय तथा सामूहिक भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। अहिलेसम्मका खबर यति नै।

0: अलिको पछिल्लो अवस्था के छ?
1: साइक्लोन नै बन्ला कि भन्ने सुरुमा जुन अनुमान गरेको थियो त्यो चाहिँ भएन, होइन, शक्तिशाली निम्न चापीय प्रणाली मात्रै भयो, त्यो हामीले चाहिँ मन्थन गर्दैछौँ।
0: र श्रीलङ्काको इस्टर सन्डे बम हमला प्रकरणमा 15 जना दोषी ठहर। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
2: समाचार फडिन्द्र दाहालबाट सुन्नुहोस्। मौसमविदहरूले प्रशान्त महासागरमा विकसित भइरहेको एल निन्यो प्रणाली अभिलेख गरिए यताकै शक्तिशाली देखिएको बताएका छन्। यो निष्कर्ष एल निन्यो मापन गर्ने एक सूचकका आधारमा सार्वजनिक गरिएको हो। भूमध्य रेखा नजिकको समुद्री सतहको तापक्रम यस प्रणालीका कारण चरम रूप लिने अपेक्षा गरिएको समयभन्दा केही साता अघि नै अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ। वैज्ञानिकहरूका अनुसार यसले विश्वव्यापी मौसम प्रणालीमा दूरगामी प्रभाव पार्न सक्ने देखिन्छ। यसले कतिपय ठाउँमा आँधीबेहरी र बाढीको जोखिम बढाउन सक्ने र अन्य क्षेत्रमा खडेरी र डढेलोको सम्भावना बढाउने विज्ञहरूले चेतावनी दिएका छन्। एल निन्यो प्राकृतिक रूपमा विकास हुने एउटा मौसमी चक्र हो जुन सामान्यतया प्रत्येक 2-7 वर्षको अन्तरालमा देखा पर्ने गर्छ। संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरसले विश्वका विभाजनका रेखाहरू गहिरिएको भन्दै चिन्ता व्यक्त गरेका छन्। न्युयोर्कमा राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्दै उनले जलवायु परिवर्तनसँग जुझ्न र असमानता कम गर्न थप प्रयासका लागि आह्वान गरे। 3 वर्ष अघि नेपालको हिमालबाट मैले तीव्र गतिमा हिमनदी पग्लिरहेको चेतावनी दिएको थिएँ। विश्वको चुचुराहरू कमजोर बन्दै गएका छन्। कतिपयले बढाई चढाई गरेर खतरा प्रस्तुत गरिएको भनेर त्यसलाई पत्याएनन्। तर दुःखदायी घटनाले असर अझ चाँडो परिरहेको र ठूलो क्षति निम्त्याइरहेको अनि अपेक्षा गरेभन्दा टाढासम्म प्रभावहरू परिरहेको देखाएको छ। राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरस उनले आर्टिफिसियल इन्टेलिजेन्समाथि नियन्त्रण गरिनुपर्नेमा जोड दिँदै त्यसलाई आविष्कार गर्नेलाई अचम्ममा पार्ने गतिमा एआई अघि बढिरहेको बताए। महासभाको पहिलो दिन विश्व नेताहरूले बोल्ने क्रम जारी छ। श्रीलङ्कामा सन् 2019 इस्टर सन्डे बम हमलामा संलग्न रहेको अभियोगमा कोलम्बोको एउटा अदालतले 15 जनालाई दोषी ठहर गरेको छ। अन्य 9 जनालाई सफाई दिइएको छ। उक्त आक्रमणमा इस्लामवादी आत्मघाती बम हमलाकारीले 3 प्रमुख होटल र 3 गिर्जाघरलाई निशाना बनाएका थिए जसमा 275 जना मारिएका थिए। अदालतले दोषी उपर सजाय भने पछि सुनाउनेछ। सबै प्रतिवादीहरूले आफूमाथिको आरोप अस्वीकार गरेका थिए। इन्डोनेसियाका स्वास्थ्य अधिकारीहरूले अघिल्लो महिना डढेलो सुरु भए यता विषाक्त तुवालो फैलिएका क्षेत्रमा 1,70,000 भन्दा बढी गम्भीर श्वास प्रश्वास संक्रमणका घटना अभिलेख गरेको बताएका छन्। उनीहरूले त्यसरी संक्रमित भएका मध्ये 1/4 भन्दा बढी बालबालिका रहेको जनाएका छन्। बोर्नियो र सुमात्रा टापुमा लागेका डढेलोले इन्डोनेसियाको ठूलो हिस्सा र छिमेकी मलेसिया र सिङ्गापुरमा हानिकारक वायु प्रदूषण निम्त्याएको छ र अज्ञात बन्दुकधारीहरूले बलुचिस्तान प्रान्तमा पोलियो खोप टोलीलाई सुरक्षा दिइरहेका 2 प्रहरीको हत्या गरेको दक्षिण पश्चिम पाकिस्तानका अधिकारीहरूले बताएका छन्। उनीहरूले ती प्रहरीहरू साताव्यापी खोप कार्यक्रम अन्तर्गत पोलियो अभियानमा संलग्न महिलाहरूसँग खटिएको उल्लेख गरेका छन्। पोलियो टोलीका सदस्यहरूलाई चोटपटक लागेको छैन तर उक्त अभियानलाई स्थगित गरिएको अधिकारीहरूले बताएका छन्। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। संयुक्त राष्ट्रसङ्घको 81 महासभामा भाग लिन प्रधानमन्त्री वालेन्द्र शाह आज न्युयोर्क प्रस्थान गरेका छन्। महासभामा उनले जलवायु कूटनीतिको विषयलाई प्राथमिकताका साथ उठाउने अधिकारीहरूले बताएका छन्। विनाशकारी भोटेकोशी बाढीको पृष्ठभूमिमा उनको यो भ्रमण भइरहेको हो। प्रधानमन्त्री शाहले आउँदो बिहिबार महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ। एक रिपोर्ट। नेपालले हालै भोगेको विनाशकारी बाढीमा जलवायु परिवर्तनको भूमिका हुन सक्ने कतिपय वैज्ञानिकहरूले बताइरहेका बेला प्रधानमन्त्री शाहको यो भ्रमणलाई महत्वका साथ हेरिएको छ। बाढीबाट भएको व्यापक क्षतिबारे विश्वको ध्यानाकर्षण भइरहेका बेला महासभामा नेपालले उठाउने विषयले अर्थ राख्ने र त्यसबाट नेपाललाई फाइदा पुग्न सक्ने कतिपय विज्ञहरूले बताइरहेका छन्। परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले बीबीसीलाई बताए अनुसार प्रधानमन्त्री शाहले महासभामा आफ्नो सम्बोधनको जलवायु न्यायलाई मुख्य प्राथमिकतामा राख्नेछन्।
3: उक्त सम्बोधनमा मूलत चारवटा विषयहरू समावेश हुनेछन्। पहिलो विषय चाहिँ भरे कृषि बाढी पश्चातको अहिलेको अवस्थामा चाहिँ जलवायु न्याय सम्बन्धी विषयलाई प्रमुखताका साथ विश्व समुदाय समक्ष पेश गर्ने कार्यक्रम हो। दोस्रो वर्तमान सरकारका प्राथमिकताहरू, योजनाहरू, विकास सम्बन्धी आर्थिक लगायतका विभिन्न नीतिहरू लगायतका विषयमा चाहिँ अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउने र उहाँहरूको जुन निरन्तर सहयोग र सद्भाव रहिआएको छ त्यसलाई धन्यवाद दिँदै त्यसलाई निरन्तरता र

0: बढोत्तरी गर्नको लागि आह्वान गर्ने भन्ने दोस्रो विषय भयो। अनि तेस्रो विषय यो अन्तर्राष्ट्रिय शान्तिका विषयहरू, मानव अधिकारका विषयहरू, दिगो विकासका कुराहरू, ती विषयमा नेपालको धारणा प्रस्तुत गर्ने। चौथो र अन्तिम विषय जुन अहिलेको मल्टिल्याट्रलिजमको कुराहरू छन्, त्यसमा परेको समस्याका कुराहरू छन्, अन्तर्राष्ट्रिय जुन अर्डरको विषय छ अनि त्यसमा चाहिँ खास गरी अलिकति न्यायपूर्ण अर्डर हुनु पर्यो र नेपाल जस्ता देशहरूको हितमा काम गर्ने खालको अन्तर्राष्ट्रिय व्यवस्था हुनु पर्यो भन्ने यी चारवटा महत्वपूर्ण विषयहरू छन्।
1: अधिकारीहरूका अनुसार भोटेकोशी त्रिशुली क्षेत्रमा आएको बाढीपछि नेपालले लस एन्ड ड्यामेज कोषबाट सहयोग दावी गर्दै संयुक्त राष्ट्रसंघलाई पत्राचार समेत गरिसकेको छ। यद्यपि त्यसको प्रत्यक्ष लाभ लिनका निम्ति नेपालले लामो प्रक्रिया पार गर्नुपर्न सक्ने वातावरणविद मदन कोइराला बताउँछन्।
2: फोरममा राख्ने कुरा चाहिँ पोलिटिकल एजेन्डा भयो, विश्व समुदायको ध्यान आकर्षण गर्ने कुरा भयो, कम्पेन्सेसन क्लेम गर्ने कुरा चाहिँ डिजाइनेटेड अथोरिटी छ, हामी कहाँ पनि फोकल एजेन्सी छ, गभर्मेन्टको फोकल एजेन्सीको पनि आफ्नो प्रिपरेसन छ, आफ्नो मेकानिजम छ, हाम्रो आफ्नो डेटाहरू छन्, आफ्ना नेसनल डकुमेन्टहरू छन्, आशावादी हुने ठाउँ देख्छु।
1: भोटेकोशी त्रिशुली बाढीपछि सरकारले जलवायु कूटनीतिलाई उच्च प्राथमिकतामा राखेको हो। परराष्ट्र मन्त्रालयका प्रवक्ता छेत्रीका अनुसार मन्त्रालयले हालै जलवायु कूटनीति शाखा समेत गठन गरेको छ। प्रधानमन्त्रीले महासभामा नेपालको पक्ष राखेपछि जलवायु कूटनीतितर्फको कामलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने ठानिएको उनले बताए। प्रधानमन्त्री शाह असोज 10 गते स्वदेश फर्किने कार्यक्रम छ। अब अर्को विषय, मौसम विज्ञान विभागले आउँदो शुक्रबारदेखि केही दिनसम्म नेपालका कतिपय स्थानमा भारीदेखि धेरै भारी र एक दुई स्थानमा अति भारी वर्षा हुन सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ। आज साँझ जारी मौसम सम्बन्धी बुलेटिनमा विभागले उच्च हिमाली क्षेत्रलाई रेड जोनमा राखेको छ। तत्काल प्रतिकार्य आवश्यक पर्ने स्थानलाई रेड जोन र सतर्क रहनुपर्ने स्थानलाई अरेन्ज तहमा वर्गीकरण गरिन्छ। केही दिन यता मौसमविदहरूले बङ्गालको खाडीमा विकास भइरहेको एउटा मौसमी प्रणालीको असर नेपालसम्म आउने र उक्त प्रणाली पश्चिमी वायुमण्डलीय प्रणालीसँग मिसिएमा चर्को असर हुन सक्ने चेतावनी दिँदै आएका छन्। यसै सन्दर्भमा हामीले पछिल्लो मौसम सम्बन्धी बुलेटिन जारी हुनुभन्दा ठिक अघि मौसम विज्ञान विभागकी महानिर्देशक अर्चना श्रेष्ठलाई टेलिफोन सम्पर्क गरी चर्चामा रहेको उक्त मौसमी प्रणालीको पछिल्लो अवस्थाबारे सोधेका छौँ।
3: सुरुमा सोसियल मिडियामा आएको जुन छ त्यो जस्तो हाई रेनफलको चाहिँ इन्टेन्सिटी त्यति मात्रा चाहिँ देखिँदैन, त्यो किन भन्दाखेरि जुन सिस्टम ट्रपिकल साइक्लोन नै बन्ला कि भन्ने सुरुमा जुन अनुमान गरेको थियो त्यो चाहिँ साइक्लोन चाहिँ भएन, होइन, खालि शक्तिशाली न्यून जातीय प्रणाली मात्रै भयो, त्यसले गर्दाखेरि सिस्टम अलिक विक भएको भएर प्रेसिपिटेसनको मात्रा पनि पहिला भन्दा अलिक कम छ, त्यो हामीले त मोनिटरिङ गर्दैछौँ, अहिले समुद्रमै छ त्यो, होइन। 7 गते राति र 8 गतेको बिहानको बिचमा चाहिँ ओडिसा र आन्ध्र प्रदेशको पेरिफेरीमा चाहिँ ल्यान्डफल चाहिँ हुने देखिन्छ, तर नेपालमा कहिले आइपुग्ला भन्नेको चाहिँ अझ पनि कन्फिडेन्ट भइसकेको छैन। सबै मोइस्चर त्यसले नै सोसेर लिएर इन्डियामै बढी पानी पार्यो भने चाहिँ हामी कहाँ अलिकति कम इफेक्ट हुन्छ, होइन, तर शक्ति अलिक कम भएर त्यसले फैलियो, त्यो फैलियो भने चाहिँ नेपालमा पनि वाइड स्प्रेड रेनहरू चाहिँ दिन्छ।
1: धेरै वर्षा हुने सम्भावना भएका स्थानहरू पनि पहिचान गर्नु भएको छ तपाईँहरूले अहिलेसम्म?
3: हामीले जिल्लाहरू नै अम्बर अलर्टमा राखेछौँ, अनि अलिकति यो टुरिज्मको हिसाबले अलिकति जोखिम भएको हिसाबले चाहिँ हामीले हाई माउन्टेन्समा चाहिँ अब रेड नै राख्ने।
1: अनि प्रदेशको हिसाबले भन्नु पर्यो भने चाहिँ अलिक बढी
3: मुख्य गण्डकी र लुम्बिनीमा बढी जोखिम देखिन्छ, त्यहाँ अलिक बढी पानी पर्ने र अलिकति पछि चाहिँ यो सुदूरपश्चिममा पनि हुने कुरा चाहिँ अहिलेलाई नदेखे पनि यो हामी चाहिँ अपडेट गर्छौँ होला सुदूरपश्चिमको तराईतिर पनि।
1: अनि विभागले चाहिँ गृह मन्त्रालय, विपद प्राधिकरण, स्थानीय तह लगायतका निकायलाई चाहिँ कसरी अथवा के भनिराख्नु भएको छ, कस्तो किसिमको सर्कुलर गरिराख्नु भएको छ यहाँहरूले?
3: अहिले भर्खरै पनि हाम्रो गृह मन्त्रीज्यू र ऊर्जा मन्त्रीज्यू आउनु भएको थियो विभागमा, अनि उहाँहरूलाई पनि भर्खरै ब्रिफ गरियो, होइन, अनि जोखिम हुनेहरूको चाहिँ लिस्टहरू बनाउनु भन्नुभएको छ प्रिपरेसनको लागि, अनि हामीले कमान्ड पोस्टमा एनडिआरएमएमा त भोटे कोसीको लागि हामी रेगुलरली नै बसिरहेकै पनि थियौँ, विभिन्न निकायहरूमा पत्राचारको लागि आइतबारदेखि नै बसिरहेछौँ।
1: अब अन्तिममा यो तपाईँको र मेरो कुरा सुनिरहनु भएको जति पनि श्रोताहरू हुनुहुन्छ उहाँहरूले यो सम्भावित जोखिमको सम्बन्धमा हाम्रो कुराबाट के हुँदैछ भनेर बुझ्ने संक्षेपमा भनिदिनुहोस् न।
3: त्यस्तो आत्तिने चाहिँ होइन, तर आफ्नो आफ्नो क्षेत्रमा वर्षा भयो भने चाहिँ के जोखिम हुन सक्छ, जस्तै अब ल्यान्डस्लाइड्सको त्यस्तो छ भने चाहिँ त्यो 3 दिन चाहिँ कसरी जोगिने होइन, पालिकाहरूले पनि अलिकति त्यसमा तयारीमा चाहिँ बस्ने भयो। अब अरू चाहिँ आवश्यकता नपरिकन सकेसम्म ट्राभल नगर्ने, ट्रेकिङहरू गइरहेको र पर्वतारोहीहरूले चाहिँ माथि अलरेडी गइसकेको भन्दा त्यो फर्किँदाखेरि बिचैमा पर्ने पनि हुनसक्छ होइन, सेफ ठाउँहरू चाहिँ आइडेन्टिफाई गरेर त्यहाँ बस्ने र जान खोजेकोहरू चाहिँ त्यो इभेन्ट पछि मात्रै जाने, अनि हाम्रो सूचनालाई चाहिँ हेरिदिनु हुन पनि अनुरोध छ, र केही जिज्ञासा भएमा 1551 कल गर्नु हुन पनि अनुरोध।
1: नेपाल मौसम विज्ञान विभागकी महानिर्देशक अर्चना श्रेष्ठ। अब लागौं कर्णालीतर्फ। पछिल्लो समय बजारमा खाना पकाउने एलपी ग्यासको अभाव भइरहेका बेला त्यसलाई मध्यनजर गर्दै वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्र मार्फत कर्णालीका कतिपय स्थानमा विद्युतीय चुलो वितरण गर्न थालिएको छ। त्यसबाट विद्युत पुगेका गाउँ बस्तीमा विशेष गरी महिलाहरूलाई दाउरा र ग्यासको जोहो गर्नुपर्ने बाध्यताबाट राहत मिलेको बताइन्छ। जुम्लाबाट कृष्णमाया उपाध्यायको रिपोर्ट।
4: समयको बचत हुनुका साथै गाउँघरमा खेर गइरहेको बत्तीको प्रयोग गरेर पैसा आफ्नै ठाउँमा लगानी हुँदा खुसी लागेको बताउँछिन् जुम्लाको तातोपानी गाउँपालिका 5 की नारायणी चौलागाई।
5: छिटो पकाउनु नि सकिने, बिस्तारै पकाउनु पनि सकिने, कतिपय बेला भित्रको खाना चाहिँ जल्न थाल्यो भने अटोमेटिक पनि बन्द हुन्छ, त्यो एक त कार्यबोज घटेको छ, अर्को स्वास्थ्यको दृष्टिकोणले राम्रो भएको छ।
4: जुम्लाको पातरासी गाउँपालिका कि अर्को स्थानीय बासिन्दा माया देवी बोहरा।
6: गाउँघरको दिदी पनि एकदम खुसी भएको छन्, समयको बचत हुन्छ अनि स्वास्थ्यको लागि एकदम धुवा धुलो हुन्थ्यो अनि भाँडाहरू काला हुन्थे।
4: 70% अनुदानमा महिलाहरूलाई लक्षित गरेर विद्युतीय चुलो र त्यसमा आवश्यक पर्ने भाँडाकुँडा समेत वितरण गर्दै आएको बताउँछन् वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्र जुम्लाका प्रमुख पृथ्वी साहे।
7: हामीले यो विद्युतीय चुलो कसरी चलाउने भन्ने कुराहरू अवेरनेस कार्यक्रम करिब करिब 4600 महिला दिदी बहिनीहरूलाई अवेरनेस कार्यक्रम पनि दिँदैछु, त्यो सँगसँगै जुन इलेक्ट्रिसिटीले भ्याए क्षमताले भ्याएसम्मको यो इन्डक्सन चुलो पनि वितरण कार्य हाम्रो अहिले भइराखेको छ।
4: देशभर अभाव भइरहेको खाना पकाउने ग्यासको विकल्पको रूपमा विद्युतीय चुलो प्रयोग गर्दै आएको हुनाले आफूहरूलाई सहज भइरहेको जुम्लाका महिलाहरूले बताएका छन्। कृष्णमाया उपाध्याय, बीबीसी जुम्ला।
1: अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। श्रीलंकाको उच्च अदालतले सन् 2019 इस्टर सन्डे बम हमलाको योजना बुनेको अभियोग लगाइएका 15 जनालाई दोषी ठहर गरेको छ। उक्त आक्रमणमा 270 जनाको ज्यान गएको थियो र 500 भन्दा बढी मानिस घाइते भएका थिए। बीबीसी विवरणमा आधारित रिपोर्ट फणिन्द्र दाहालबाट।
8: दोषी ठहर गरिएकामा नाउफर माउलवी पनि छन्, जसलाई अभियोजकहरूले उक्त आत्मघाती बम आक्रमणको मुख्य योजनाकार मध्ये एकका रूपमा उल्लेख गर्दै आएका थिए। 3 गिर्जाघर र 3 विलासी होटलहरूमा भएको सो विस्फोटन सन् 2009 गृहयुद्ध अन्त्य भएता श्रीलङ्कामा गरिएको सबैभन्दा खराब आक्रमण थियो। ज्यान गुमाउनेमा 45 विदेशी थिए। आक्रमणमा संलग्न सबै बम हमलाकारीहरू विस्फोटनमा मारिएका थिए। आरोपितहरूलाई 23,000 भन्दा बढी कसुरमा सजाय माग गरिएको थियो। त्यसमा हत्या, आतंकवादी आक्रमणका लागि षड्यन्त्र गरेको र हतियार राखेको सहितका कसुर थिए। अभियोजनका क्रममा 2300 भन्दा बढी मानिसहरूले प्रमाण उपलब्ध गराएका थिए। विस्फोटक सामग्री, तरवार र गोलीगट्ठा सहित 2000 भन्दा बढी प्रमाणहरू प्रस्तुत गरिएको थियो। उक्त बम हमलापछि श्रीलङ्काका अधिकारीहरूले गुप्तचर सम्बन्धी गम्भीर त्रुटि भएको उल्लेख गरेका थिए। श्रीलङ्काको सदनमा आक्रमणबारे भारतबाट प्राप्त सूचना उपयुक्त ढंगले सम्बन्धित निकायसँग साझा नगरिएको कुरा उठेको थियो। सन् 2023 श्रीलङ्काको सर्वोच्च अदालतले पूर्व राष्ट्रपति मैत्रीपाला सिरिसेनालाई राष्ट्रिय सुरक्षा सम्बन्धी विफलताका लागि जिम्मेवार रहेको ठहर गर्दै पीडितहरूलाई 10,00,000 क्षतिपूर्ति दिन आदेश दिएको थियो।
1: यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यहीं सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौँ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: हेरेको हेरै हुन्छ होला है।
1: स्टुडियोमा गीत गाउँदा कति नर्भस हुन्छ होला।
0: म हुन्छु नि तिम्रो अगाडि।
1: त्यो पनि हो हजुर, मसँग हुनुभयो भने त मलाई कसैले पनि केही गर्न सक्दैन।
2: भर्खरै रियालिटी सोबाट चर्चा कमाएकी गायिका श्रुति थापाको आज बिहान भएको सडक दुर्घटनामा पनि मृत्यु भएको छ। धादिङको

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्लाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।
0: गोर्खा रेडियो हो।
3: संयुक्त राष्ट्रसंघको 81औं महासभा अन्तर्गतको उच्चस्तरीय राजनीतिक बहस आजदेखि शुरू भएको छ। यो उपत्यको महासभा मुख्य रूपमा विश्वासको पुनस्थापना रूपान्तरणको व्यवस्थापन सबैका लागि कार्य गर्ने संयुक्त राष्ट्रसंघ भन्ने नारामा केन्द्रित छ। विश्वका सरकार प्रमुख एवं प्रतिनिधिहरूले विश्वव्यापी रूपमा फैलिएका युद्ध आणविक हतियारको सन्त्रास गरीबीको चरम अवस्था र जलवायु संकटले निम्तिएको मानवीय एवं पूर्वाधारको क्षति लगायतका विषयमा छलफल गर्नेछन्। उच्चस्तरीय राजनीतिक बहस परराष्ट्र मंत्री

0: भन्दा कम मूल्य कबूल गर्ने भन्दै श्रम कानूनले तोकेको न्यूनतम पारिश्रमिक भन्दा कम दरमा ठेक्का दिन नमिल्ने स्पष्ट गरेको हो। अदालतले सरकारी निकायले बोलपत्र आह्वान गर्दादेखि नै श्रमिकको न्यूनतम पारिश्रमिक र सुविधा सुनिश्चित हुने गरी कागजात तयार गर्न तथा त्यसभन्दा कम दरका बोलपत्र प्रारम्भमै खारेज गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ। त्यस्तै तत्काल गणना गर्न नसकिने श्रमिक सुविधाका लागि कुल सम्झौता रकमको निश्चित प्रतिशत जगेडा कोष राख्न र श्रम तथा व्यवसाय जन सुरक्षा विभाग मार्फत प्रभावकारी अनुगमन गर्न पनि आदेश दिएको छ।
1: त्रिपुरेश्वरमा बसभित्र आगो लगाएर गम्भीर घाइते भएका चालक अर्जुन तामाङको उपचारका क्रममा ज्यान गएको घटनाको विषय आज प्रतिनिधि सभामा उठेको छ।
0: नेपाली कम्युनिष्ट पार्टीका सचेतक युवराज दुलालले घटनालाई राज्यको असफलता र संवेदनहीनताको पराकाष्ठा भन्दै उच्च स्तरीय न्यायिक छानबिनको माग गर्नुभएको हो।
2: प्रहरीसँगको विवादमा एक युवा सवारी चालकले म लास हुँदैछु भन्ने उद्घोष गरिसकेपछि राज्यले सुन्यो तर विवेक गुमायो, संवेदना गुमायो र यो उद्घोष गर्ने युवा मर्छ कि मर्दैन भनेर लामो समय राज्य कुरेर बस्यो र अन्तत उनीको शरीरमाथि आगलागी भयो र उनी आज आफ्नो जीवन गुमाउन विवश भए। सरकार अब के गर्छ, हेर्ने मात्रै हो या सरकारले नागरिकको संवेदना सुन्ने हो? माननीय गृहमन्त्री जिल्ला प्रश्न सुन्न चाहन्छु, नेपाल प्रहरी बल अन्तर्गतको ट्राफिक प्रहरी बल कसको हो, नेपाल सरकार कसको हो? यो घटना केवल एउटा चालकको उत्तेजना अथवा आवेगको घटना मात्रै होइन, यसले सिँगै राज्यप्रति नागरिकको निराशा, लाखौं बेरोजगार र अस्थायी रोजगारमा रहेका युवाहरूको पीडा अभिव्यक्त गर्छ र श्रमिक र नियमनकारी निकाय बीच कति अमर्यादित व्यवहार छ, कति विवाद छ, कानून कति मिचिएको छ भन्ने कुराको एउटा दृष्टान्त हो यो। त्यसकारणले म सभामुख मार्फत सरकारको गम्भीर ध्यानाकर्षण गर्न चाहन्छु।
0: सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीकी सचेतक क्रान्ति शिखा धिताले घटनाले प्रहरीको कार्यशैली, यातायात व्यवसायको व्यवहार तथा चालकहरूको मनोसामाजिक स्वास्थ्य बारे गम्भीर प्रश्न उठेको बताउनुभयो।
3: त्रिपुरेश्वरमै घटेका दुईवटा घटनाहरूले दुईवटा गम्भीर विषय संकेत गरिरहेका छन्। पहिलो, हाम्रो पुलिसिङ गर्ने शैली कतिको मिलेको छ। दोस्रो, हाम्रा चालकहरूको मनोसामाजिक अवस्था कस्तो छ भने हामी राज्य चलाउनेहरूले, स्वयं यातायात व्यवसायहरूले कतिको ध्यान दिएका छौँ। हामीलाई सडकमा यात्रु वा चालकहरूसँग कस्तो व्यवहार गर्ने भनी जे सिकाइएको छ त्यसमा गम्भीर समस्या छ कि बदल्नु पर्ने कहाँनिर छ, के छ, बदलौँ। नत्र यस्ता दुःखद घटनाहरूको सिलसिला नरोकिने भयो। चालकहरूसँग हामी धेरै यात्रुहरूको भविष्य जोडिएको हुन्छ। उनीहरूको आत्मसम्मान, इज्जत, सेवा सुविधा, तलब, खानपान, शारीरिक तथा मानसिक स्वास्थ्यको राम्रोसँग परीक्षण नगरी अब यत्तिकै यो विषय छाड्न सकिँदैन, छाड्न मिल्दैन। राज्यले सिकोस्, यातायात व्यवसायीले पनि सिकुन्, स्वयं चालक र उनीहरूको परिवारले पनि महसुस गरोस्, अनि ट्राफिक तथा पुलिसले पनि आफ्नो कार्यशैली बारे पुनर्विचार गरौं।
0: सांसद आशिका तामाङले सवारी तथा यातायात व्यवस्था ऐनको दफा 171 पूर्णत अन्यायपूर्ण र अव्यवहारिक रहेको भन्दै आपत्ति जनाउनु भयो।
4: सवारी तथा यातायात व्यवस्था ऐनको दफा 171 ले यदि ट्राफिक या प्रहरीले गएको काम कारवाही चित्त बुझेन भने 35 दिन भित्र यातायात व्यवस्था विभागका हाकिम महानिर्देशक डिजी कहाँ गई उजुरी दिन मिल्छ। अब भन्नु सभामुख महोदय, दार्चुलाका चालकलाई आफूलाई चिट काटेको चित्त नबुझे उहाँ काठमाडौँ विभागमा आई डिजी साहबलाई भेटेर उजुरी दिन सक्ने सम्भावना कतिको न्यायचित हो त। चालकलाई 500 रुपियाँको जरिवाना चित्त बुझेन भनेर 50,000 खर्च गरी ऊ काठमाडौँ धाउन सक्छ त। त्यसैले सभामुख महोदय, 171 दफाको नियम पुरै हावादारी छ।
0: अहिलेसम्मका खबर यति नै। नमस्कार, म सुनिता।

0: सैन्य समुदायमा
1: रिलायन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: त्रिपुरेश्वरमा बसभित्र आगो लगाएर गम्भीर घाइते भएका चालक अर्जुन तामाङको उपचारका क्रममा ज्यान गएको घटनाको विषय प्रतिनिधि सभामा उठेको छ।
4: नेपाली कम्युनिष्ट पार्टीका सचेतक युवराज दुलालले घटनालाई राज्यको असफलता र संवेदनहीनताको पराकाष्ठा भन्दै उच्च स्तरीय न्यायिक छानबिनको माग गर्नुभएको हो।
5: प्रहरीसँगको विवादमा एक युवा सवारी चालकले म लास हुँदैछु भन्ने उद्घोष गरिसकेपछि राज्यले सुन्यो तर विवेक गुमायो, संवेदना गुमायो र यो उद्घोष गर्ने युवा मर्छ कि मर्दैन भनेर लामो समय राज्य कुरेर बस्यो र अन्तत उनीको शरीरमाथि आगलागी भयो र उनी आज आफ्नो जीवन गुमाउन सरकार अब के गर्छ हेर्ने मात्रै हो या सरकारले नागरिकको संवेदना सुन्ने हो? माननीय गृहमन्त्री जिल्ला प्रश्न सुन्न चाहन्छु, नेपाल प्रहरी बल अन्तर्गतको ट्राफिक प्रहरी बल कसको हो? नेपाल सरकार कसको हो? यो घटना केवल एउटा चालकको उत्तेजना अथवा आवेगको घटना मात्रै होइन, यसले सिँगै राज्यप्रति नागरिकको निराशा, लाखौं बेरोजगार र अस्थायी रोजगारमा रहेका युवाहरूको पीडा अभिव्यक्त गर्छ र श्रमिक

0: मोर्चे चलाउनेहरूले स्वयं यातायात व्यवसायहरूले कतिको ध्यान दिएका छौँ। हामीलाई सडकमा यात्रु वा चालकहरूसँग कस्तो व्यवहार गर्ने भनी जे सिकाइएको छ त्यसमा गम्भीर समस्या छ कि बदल्नु पर्ने कहाँनिर छ, के छ बदलौँ, नत्र यस्ता दुःखद घटनाहरूको सिलसिला नरोकिने भयो। चालकहरूसँग हामी धेरै यात्रुहरूको भविष्य जोडिएको हुन्छ, उनीहरूको आत्मसम्मान, इज्जत, सेवा सुविधा, तलब, खानपान, शारीरिक तथा मानसिक स्वास्थ्यको राम्रोसँग परीक्षण नगरी अब यत्तिकै यो विषय छाड्न सकिँदैन, छाड्न मिल्दैन। राज्यले सिकोस्, यातायात व्यवसायीले पनि सिकुन्, स्वयं चालक र उनीहरूको परिवारले पनि महसुस गरोस्, अनि ट्राफिक तथा पुलिसले पनि आफ्नो कार्यशैली बारे पुनर्विचार गरौं।
1: सांसद आशिका तामाङले सवारी तथा यातायात व्यवस्था ऐनको दफा 171 पूर्णत अन्यायपूर्ण र अव्यवहारिक रहेको भन्दै आपत्ति जनाउनु भयो।
2: सवारी तथा यातायात व्यवस्था ऐनको दफा 171 ले यदि ट्राफिक या प्रहरीले गरेको काम कारवाही चित्त बुझेन भने 35 दिन भित्र यातायात व्यवस्था विभागका हाकिम महानिर्देशक डिजी कहाँ गई उजुरी दिन मिल्छ। अब भन्नु सभामुख महोदय, दार्चुलाका चालकलाई आफूलाई चिट काटेको चित्त नबुझे उहाँ काठमाडौँ विभागमा आई डिजी साहबलाई भेटेर उजुरी दिन सक्ने सम्भावना कतिको न्यायचित हो त? चालकलाई 500 रुपियाँको जरिवाना चित्त बुझेन भनेर 50,000 खर्च गरी ऊ काठमाडौँ धाउन सक्छ त? त्यसैले सभामुख महोदय, 171 दफाको नियम पुरै हावादारी छ।
3: प्रतिनिधि सभाको आजको बैठकमा न्यायपालिकाको पुनर्संरचनाको विषयलाई लिएर नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद बीच चर्काचर्की परेको छ। रासुपाका सांसद यज्ञमणि न्यौपानेले न्यायपालिकाको पुनर्संरचना गर्नुपर्ने, न्यायाधीशको सम्पत्ति छानबिन गर्नुपर्ने तथा अदालतका फैसलाहरू अध्ययन गर्न संसदीय संयन्त्र बनाउनुपर्ने माग गरेपछि एमाले सांसद गुरू प्रसाद बरालले त्यसको विरोध गर्नुभएको हो।
4: नेपालको संविधानले शक्ति पृथकीकरणका सिद्धान्तहरू स्पष्टसँगले व्याख्या गरेको छ। कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकालाई फरक फरक ढंगले आफ्ना भूमिकामा राखेको छ। कानून निर्माण गर्ने कुराको क्षेत्रमा यो प्रतिनिधि सभा खुला छ, स्वतन्त्र छ, तर न्यायालयमाथि जसरी हस्तक्षेप गर्ने कुरा गरिँदैछ सभामुख महोदय, अब फेरि नयाँ हमला के गर्न खोजिँदैछ? यस खालको गलत र न्यायमूर्ति माथिको हमला अब स्वीकार्य छैन सभामुख महोदय। यो गलत अभिव्यक्ति तुरुन्तै सच्याइयोस्।
3: न्यौपानेले मुलुकमा पटक पटक राजनीतिक परिवर्तन भए पनि न्यायपालिकामा अपेक्षित परिवर्तन हुन नसकेको भन्दै न्यायालयको संरचना र कार्यशैलीमाथि संसदमा गम्भीर बहस शुरू गर्नुपर्ने बताउनु भएको थियो। राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञान बहादुर शाहीले जेएनजी आन्दोलनका अपराधीलाई कार्यवाही नगरेको भन्दै सरकारको आलोचना गर्नुभएको छ। प्रतिनिधि सभा बैठकमा उहाँले जेएनजी आन्दोलनका अपराधीलाई कार्यवाही गर्न राष्ट्रिय मानवाधिकार आयोगले सिफारिश गरेको 6 महिना बितिसक्दा पनि पक्राउ नगरिएको भन्दै सरकारलाई प्रश्न गर्नुभएको हो।
5: म सरकारलाई एउटा प्रश्न गर्न चाहन्छु, तपाईँकै सत्तापक्ष पार्टीकी सांसद हुनुहुन्छ, जेएनजी आन्दोलनको आमा अहिले रुनुभयो संसद, तपाईँले सरकार चलाएको 6 महिना भयो, राष्ट्रिय मानवाधिकार आयोगले सम्म को दोषी हुन् भनेर प्रमाण पत्र बुझाएको तपाईँलाई आज 6 महिना भयो मानवाधिकार आयोगले, अपराधीलाई आजसम्म किन पक्रिनुभयो?
3: हवस् त, अहिलेसम्मका खबर यति नै, नमस्कार।
6: यो BFB गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: असोज 9 देखि 11 गते पूर्वानुमान गरिएको अति भारी वर्षाबाट उत्पन्न हुन सक्ने विपदको पूर्व तयारी र पूर्व सूचनामा सरकार जुटेको छ। गृहमन्त्री सुदन गुरूङले सुरक्षा निकायलाई अलर्ट गराइएको जानकारी दिनुभयो। उहाँका अनुसार उद्धार सामग्री तयारी अवस्थामा छ। स्थानीय सरकार मार्फत पूर्व सूचना प्रणालीलाई प्रवाह गरिएको छ। उहाँले ट्रेकिङमा नजान र गएकालाई सुरक्षित ठाउँमा जान अनुरोध पनि गर्नुभयो। मन्त्री गुरूङले विपद कमाण्ड पोस्टमा सबै निकायको प्रतिनिधि रहेको भन्दै यहीबाट समन्वय गर्न निर्देशन दिनुभएको छ। ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठले पनि प्रभावित क्षेत्रमा अहिले नै सूचना प्रवाह गर्न मौसम विभागका अधिकारीलाई निर्देशन दिनुभएको छ। नेकपा एमालेका केन्द्रीय सदस्य गोकुल बास्कोटाले पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गर्नुभएको प्रतिवेदन र त्यसमा व्यक्त गरिएको आत्मआलोचनालाई सकारात्मक रूपमा लिएको बताउनु भएको छ। केन्द्रीय कमिटिको दोस्रो दिनको बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै नेता बास्कोटा,
4: अहिले अध्यक्षले जे कुरा लिएर आउनु भएको छ रियलाइज गरेर, त्यो रियलाइजका कुराहरू राम्रा छन्। त्यो अध्यक्षको मात्रै होइन, एमाले पार्टीले नै रियलाइज गरेको कुराको रूपमा हामीले लिन्छौँ। अब त्यो ढिला चाहिँ ढिला भयो, यो इलेक्सन अघि नै भएको भए राम्रो हुन्थ्यो। विगतको कमजोरीको बारेमा नि राम्रै समीक्षा छ, सबै कुराको विरोध गर्दैन गोकुल बास्कोटाले। अहिलेको चुनौती पनि छ, त्यसको बारेमा पनि विश्लेषण छ, त्यसपछि भोलि के गर्ने भन्ने कुरा नि उहाँले स्पष्टै राख्नु भएको छ। ती कुराहरू राम्रा छन्, तर ती कुराहरू सुनाउनलाई होइन, व्यवहारमा अनुदित हुन्। पार्टी कार्यकर्ताले त्यसलाई महसुस गर्नु पर्यो जीवनमा।
3: एमाले सचिव महेश बस्नेतले अध्यक्ष केपी शर्मा ओलीलाई नेतृत्वबाट हटाई पार्टी जिम्मेवारीबाट विमुख गराउने सबै प्रकारका षड्यन्त्रहरू असफल भएको दावी गर्नुभएको छ। केन्द्रीय कमिटिको दोस्रो दिनको

0: क्रममा उपाध्यक्ष विष्णु पौडेल र महासचिव शङ्कर पोखरेलले चाहिँ अध्यक्षलाई फेर्ने कुरा हाम्रो कहिले पनि होइन, विशेष महाधिवेशन बोलाउने र त्यसको नेतृत्व गर्ने कुरा हामीले कहिले पनि गरेका छैनौँ र अध्यक्षको सहमति बिना हामी चाहिँ नयाँ अध्यक्षका दावेदार होइनौँ।
1: अब खबर फटाफट।
2: फ्लाइ दुबई पोखराबाट आउने यात्रुलाई होटल र रेस्टुरेन्टमा छुट। होटल संघ पोखराले फ्लाइ दुबईबाट आउने यात्रुलाई 3 महिनासम्म 25% छुट दिने, रेस्टुरेन्ट एण्ड बार एसोसिएशन पोखराले पनि 15-20% छुट दिँदै। झापामा भदौ महिनामा 25 विपदका घटना हुँदा 19,45,000 बराबरको भौतिक क्षति, जम्मा 25 घटनामध्ये 17 जंगली जनावरका आक्रमणका घटना। पोखरा महानगरले फिर्के खोला क्षेत्रभित्र बनाइएका सबै संरचना एक साताभित्र अनिवार्य हटाउन सम्बन्धित व्यक्ति तथा संस्थालाई सूचना जारी गर्यो। तोकिएको समयभित्र नहटाए महानगर आफैले हटाउने, त्यसको खर्च समेत सम्बन्धितबाट असुल गरिने। चितवनको मुख्य शहरी क्षेत्र नारायणगढ़ र भरतपुरमा ट्राफिक लाइट जडान। पुल्चोक गोन्द्राङको 6 लेन सड़क र बाइपास रोडका विभिन्न 6 स्थानमा ट्राफिक लाइट राखिँदै। धौलागिरी प्रादेशिक अस्पताल बागलुङले मृगौलाका बिरामीको चाप बढेपछि डायलासिसको क्षमता वृद्धि गर्यो। यसअघि 61 मृगौला पीड़ितलाई सेवा दिँदै आएको अस्पतालले 4 उपकरण थप गरेपछि अब 71 जनालाई सेवा दिँदै। भोजपुरमा गाई भैँसीमा देखिने खोरेत रोग मौलाउँदै रोग नियन्त्रणका लागि भोजपुरका 9 स्थानीय तहमा यही असोज 8 गतेदेखि कार्तिक 15 गतेसम्म अभियान सञ्चालन हुने। र लम्जुङको गौलासुथार गाउँपालिका 9 गिलुङमा 1500 आधारभूत अस्पताल निर्माणका लागि सम्झौता भएको 5 वर्ष बित्दा पनि 13% मात्र प्रगति, 2 वर्षभित्र सक्ने गरी 2078 साउनमा सम्झौता भए पनि निर्माण 2081 असारदेखि रोकियो, काम रोकिए पनि पटक पटक म्याद थपिँदै।
1: संयुक्त राष्ट्रसंघको 81 महासभामा भाग लिन प्रधानमन्त्री बालेन्द्र शाह अमेरिकाको न्यूयर्क प्रस्थान गर्नुभएको छ। 4 सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री शाह कतार एयरवेजको विमान मार्फत दोहा हुँदै न्यूयर्क जानुभएको हो। प्रधानमन्त्री शाहले महासभामा असोज 8 गते सम्बोधन गर्ने तालिका छ। उहाँले भोटेकोशी बाढ़ीका कारण ठूलो जनधनको क्षति भएपछि यसपटक जलवायु परिवर्तनको असरबारे राष्ट्रसंघको ध्यानकर्षण गराउने बताइएको छ। महासभामा भाग लिन यसअघि असोज 4 गते परराष्ट्र मन्त्री शिशिर खनाल नेतृत्वको टोली न्यूयर्क गइसकेको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार, म आरती।
3: यो PFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बिलाइन भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले तीन वर्ष अघि नेपालका हिमालबाट दिएको जलवायु परिवर्तन सम्बन्धी चेतावनी अहिले वास्तविक बन्दै गएको बताउनु भएको छ। संयुक्त राष्ट्र संघको 81औं महासभालाई सम्बोधन गर्दै गुटेरेसले नेपाल सहित विश्वका विभिन्न ठाउँमा देखिएका पछिल्ला घटनाले जलवायु संकटको असर बढ्दै गएको देखाएको बताउनुभयो। नेपाल भ्रमणका क्रममा आफूले हिमालको हिउँ तीव्र गतिमा पग्लिरहेको भन्दै चेतावनी दिएको स्मरण गर्दै उहाँले अहिले त्यसको असर सोचे भन्दा चाँडै देखिन थालेको बताउनुभयो। जलवायु परिवर्तनको मूल्य सबैभन्दा कमजोर देशले चुकाइरहेको भन्दै गुटेरेसले प्रदूषण गर्ने र बढ़ी नाफा कमाउनेले क्षतिको मूल्य तिर्नुपर्ने बताउनुभयो। जलवायु परिवर्तनसँग जुझ्न आवश्यक रकम निकै कम रहेको भन्दै उहाँले विकसित देशलाई आफ्नो प्रतिबद्धता पूरा गर्न आग्रह गर्नुभयो। महासभाका अध्यक्ष तथा बंगलादेशका विदेश मन्त्री खलिलुर रहमानले पनि जलवायु परिवर्तन विरूद्ध विश्वको प्रयास पर्याप्त नभएको बताउनुभयो। उहाँले नेपाल र चीनमा बाढ़ीबाट ठूलो क्षति भएको उल्लेख गर्नुभयो। गुटेरेसले अन्तर्राष्ट्रिय नियम कमजोर बन्दै गएको भन्दै द्वन्द्व असमानता र जलवायु संकट बढ़िरहेको बताउनु भएको छ। युक्रेन गाजा सुडान र म्यानमारको अवस्थाप्रति चिन्ता जनाउँदै उहाँले अन्तर्राष्ट्रिय कानून पालना गर्नमा जोड़ दिनुभएको छ। सभामुख डीपी अर्यालले प्रतिनिधि सभाको बैठकलाई मर्यादित बनाउन सांसदलाई निर्देशन दिनुभएको छ। पछिल्ला बैठकमा सांसदहरूको गतिविधिलाई लिएर प्रश्न उठ्न थालेपछि सभामुखले सभालाई मर्यादित र उत्कृष्ट बनाउने सबैको कर्तव्य भएको बताउनु भएको हो।
4: मान्य सदस्यहरू, हरेक दिनको सभालाई, बैठकलाई मर्यादित र उत्कृष्ट बनाउने हामी सबैको कर्तव्य हो, दायित्व हो। सबै मान्य सदस्यहरूको पहलबाटै हामीले प्रतिनिधि सभा नियमावली 2083 लागू गरिरहेका छौँ र यसै अन्तर्गत हामीले सभा सञ्चालन गरिरहेका छौँ। म सबै मान्य सदस्यहरूलाई प्रतिनिधि सभा नियमावलीको नियम 20 र नियम 21, त्यसमा पनि नियम 20 खण्ड ट प्रति यहाँहरूको ध्यान आकर्षण गराउँदछु।
3: राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रचना खतिवड़ाले आफ्नो छोराको बलिदान र न्यायको विषयमाथि भइरहेको राजनैतिक टिप्पणीप्रति आपत्ति जनाउनु भएको छ। प्रतिनिधि सभाको बैठकमा उहाँले आफूलाई छोराको लाससँग सांसद पद साटेको भनी लगाइएका

0: सोचिदिनुहोस्, म तपाईँहरू जसरी सोझो नागरिकलाई उचालेर उनीहरूको लाई मराउन र लडाउन नेता बन्न आएकी होइन, म मेडिकल माफिया बन्न आएकी पनि होइन।
1: सर्वोच्च अदालतले सरकारी निकायले सेवा करार वा श्रम आपूर्तिकर्ता मार्फत श्रमिक राख्दा श्रम ऐनले तोकेको न्यूनतम पारिश्रमिक भत्ता र सामाजिक सुरक्षा सुविधा भन्दा कममा सम्झौता गर्न नपाउने आदेश दिएको छ।
2: न्यायाधीश नहको सुवेदी र शान्ति सिंह थापाको संयुक्त इजलासले सार्वजनिक खरिद ऐन अनुसार सबैभन्दा कम मूल्य कबूल गर्ने भन्दै श्रम कानूनले तोकेको न्यूनतम पारिश्रमिक भन्दा कम दरमा ठेक्का दिन नमिल्ने स्पष्ट गरेको हो। अदालतले सरकारी निकायले बोलपत्र आह्वान गर्दादेखि नै श्रमिकको न्यूनतम पारिश्रमिक र सुविधा सुनिश्चित हुने गरी कागजात तयार गर्न तथा त्यसभन्दा कम दरका बोलपत्र प्रारम्भमै खारेज गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ। त्यस्तै तत्काल गणना गर्न नसकिने श्रमिक सुविधाका लागि कुल सम्झौता रकमको निश्चित प्रतिशत जगेडा कोष राख्न र श्रम तथा व्यवसाय जन सुरक्षा विभाग मार्फत प्रभावकारी अनुगमन गर्न पनि आदेश दिएको छ।
1: बेलायती प्रधानमन्त्री एन्डी बर्नहमले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग पहिलो भेटमै राम्रो सम्बन्ध बनेको बताउनु भएको छ। संयुक्त राष्ट्रसंघको महासभामा भएको भेटमा दुई नेताबीच व्यापार, फोकल्याण्ड टापु र युक्रेन लगायतका विषयमा छलफल भएको छ। नागरिक उन्मुक्ति पार्टीका संस्थापक नेता रेशम चौधरीको आम माफी सर्वोच्च अदालतले सदर गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले दिएको आम माफी विरूद्ध परेको रिट खारेज गर्दै न्यायाधीश द्वय सारङ्गा सुवेदी र श्रीकान्त पौडेलको इजलासले आम माफी सदर गरेको हो। 2080 जेठ 16 चौधरीलाई आम माफी दिने सरकारले निर्णय गरेको थियो। खबर यति नै, नमस्कार।
3: यो BFBS कुल कर्म रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्लाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: प्रधानमन्त्री नियुक्त भएपछि बालेन्द्र शाह पहिलो पटक विदेश भ्रमणमा निस्कनु भएको छ। उहाँ संयुक्त राष्ट्रसंघको 81 महासभामा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिकाको न्यूयोर्क जानु भएको हो। उहाँले असोज 8 गते संयुक्त राष्ट्रसंघको महासभालाई नेपालका तर्फबाट सम्बोधन गर्दै हुनुहुन्छ। सम्बोधनमा उहाँले जलवायु परिवर्तनका कारण नेपालले भोगेको विषय उठाउनुहुनेछ। नेपालमा जलवायुका कारण उत्पन्न समस्या, विश्वव्यापी हरित गृह ग्यास उत्सर्जनमा नगन्ने योगदान रहेका नेपाल जस्ता विपन्न र संवेदनशील देशहरूले भोग्नु परेको अन्यायको विषय पनि उठाउँदै हुनुहुन्छ। भोटेकोशी त्रिशुली बाढ़ीपछि विभिन्न 11 जलविद्युत आयोजनाका 805 श्रमिक कर्मचारी अझै सम्पर्कविहीन छन्। विभिन्न आयोजनाका सुरुङमा फँसेका उनीहरूको खोजी जारी छ। अहिलेसम्म 3 जनाको जीवितै उद्धार भएको छ भने 47 शव निकालिएको छ। माथिल्लो त्रिशुली 1 39, चिलेमेबाट 5, लाङटाङ खोलाबाट 2 र माथिल्लो त्रिशुली 3A एउटा शव निकालिएको छ। सबैभन्दा धेरै माथिल्लो त्रिशुली 1 439 र माथिल्लो त्रिशुली 3B 178 जना सम्पर्कविहीन छन्। नेपाली सेनाले माथिल्लो त्रिशुली 1 र 3B खोजी जारी राखेको छ। अन्य आयोजनामा सम्भावित ठाउँमा खोज्दा अरू मानिस फेला नपरेपछि खोजी रोकिएको छ। नेपाली कम्युनिष्ट पार्टी नेकपाले 2 पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बसेको केन्द्रीय कार्य संयोजन समितिको बैठकले राष्ट्रिय अभियान चलाउने निर्णय गरेको प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिनुभयो।
4: केन्द्रदेखि गाउँ गाउँ टोल टोल र जनताको घर दैलोसम्म डोर टु डोर हामी पुगेर यो अभियान चाहिँ सफल बनाउने एउटा महत्त्वपूर्ण निर्णय निष्कर्ष निकालेका छौँ। त्यसको विस्तृत कार्ययोजना अब दशैँ अगाडि हाम्रो सचिवालयको बैठक बस्छ, पार्टीको केन्द्रीय सचिवालयको बैठक बस्छ। त्यो सचिवालयको बैठकले यसको विस्तृत कार्यविधि पारित गर्छ। त्यस्तै गरी हाम्रो पार्टीले नेपाल कम्युनिस्ट पार्टी लगायतका चाहिँ कम्युनिस्ट पार्टीहरू जो हाम्रो पार्टीसँग विचार सिद्धान्त कार्यक्रम मिल्छन् ती पार्टीहरूसँग चाहिँ वार्ता छलफल अगाडि बढाउनका लागि र एकताको प्रक्रिया अगाडि बढाउनका लागि एउटा वार्ता समिति गठन गरेको छ। कमरेड देव गुरुङको संयोजकत्वमा म आफै प्रकाश ज्वाला र गङ्गा नारायण श्रेष्ठ 3 एउटा वार्ता समिति गठन गरेको छ।
3: आयुर्वेद चिकित्सा परिषद नेपालले दर्ता नभएका औषधि नबेच्न र रोग निको पार्ने भन्दै भ्रामक प्रचार नगर्न आग्रह गरेको छ। परिषदले क्यान्सर, पायल्स लगायत जटिल रोग 100% निको पार्ने दावी गर्दै औषधिको प्रचार नगर्न भनेको हो। उपचारबाट लाभ नभए पैसा फिर्ता गर्ने जस्ता दावी समेत नगर्न परिषदको आग्रह छ। बाल दुर्व्यवहारको मुद्दा लागेपछि स्कोनका पदाधिकारी निलम्बित भएका छन्। बालिकामाथि यौन दुर्व्यवहारको आरोपमा पीड़ित परिवारले 5

0: बार एसोसिएशन पोखराले पनि 15 देखि 20% छुट दिँदै। झापामा भदौ महिनामा 25 विपदका घटना हुँदा 19,45,000 बराबरको भौतिक क्षति, जम्मा 25 घटना मध्ये 17 जंगली जनावरका आक्रमणका घटना। पोखरा महानगरले फिर्के खोला क्षेत्रभित्र बनाइएका सबै संरचना एक साताभित्र अनिवार्य हटाउन सम्बन्धित व्यक्ति तथा संस्थालाई सूचना जारी गर्यो। तोकिएको समयभित्र नहटाए महानगर आफैले हटाउने, त्यसको खर्च समेत सम्बन्धितबाट असुल गरिने। चितवनको मुख्य शहरी क्षेत्र नारायणगढ़ र भरतपुरमा ट्राफिक लाइट जडान, पुल्चोक गोन्द्राङको 6 लेन सड़क र बाइपास रोडका विभिन्न 6 स्थानमा ट्राफिक लाइट राखिँदै। धौलागिरी प्रादेशिक अस्पताल बागलुङले मृगौलाका बिरामीको चाप बढेपछि डायलासिसको क्षमता वृद्धि गर्यो। यसअघि 61 मृगौला पीड़ितलाई सेवा दिँदै आएको अस्पतालले 4 उपकरण थप गरेपछि अब 71 जनालाई सेवा दिँदै। भोजपुरमा गाई भैँसीमा देखिने खोरेत रोग मौलाउँदै रोग नियन्त्रणका लागि भोजपुरका 9 स्थानीय तहमा यही असोज 8 गतेदेखि कार्तिक 15 गतेसम्म अभियान सञ्चालन हुने। र लमजुङको गौरा सुथार गाउँपालिका 9 गिलुङमा 1500 को आधारभूत अस्पताल निर्माणका लागि सम्झौता भएको 5 वर्ष बित्दा पनि 13% मात्र प्रगति, 2 वर्षभित्र सक्ने गरी 2078 साउनमा सम्झौता भए पनि निर्माण 2081 असारदेखि रोकियो, काम रोकिए पनि।
1: यो BFBS गोर्खा रेडियो हो।

0: સૈન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બનહોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોઠા રેડિયો
0: ગોઠા રેડિયો.
3: पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आजदेखि नियमित दुबई उडान हुने भएको छ. फ्लाइ दुबईले अबदेखि नियमित उडान भर्ने भएको हो. 2079 पुस 17 गते अंग्रेजी नयाँ वर्षको दिनदेखि सञ्चालनमा आएको विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान हुन नसकेका बेला फ्लाइ दुबईको नियमित उडानले पोखराका पर्यटन तथा व्यवसायीलाई उत्साह थपेको छ. उनीहरूले फ्लाइ दुबईबाट पोखरा आउने र दुबई जाने यात्रु र पर्यटकलाई खादामालाले स्वागत तथा विदाई गर्ने तयारी गरेका छन्. विश्वव्यापी हवाई ट्रान्जिट हब मानिने दुबईबाट फ्लाइ दुबईले 120 भन्दा बढी गन्तव्यमा उडान भर्ने भएकाले पोखरा दुबई उडान नियमित तथा दीर्घकालीन हुने आशा गरिएको पोखरा पर्यटन परिषदका पूर्व अध्यक्ष पोम नारायण श्रेष्ठले जानकारी दिनुभयो. पीक सिजनमै नेपाल वायु सेवा निगमका दुवै वाइड बडी जहाज ग्राउन्डेड भएका छन्.
4: दशैं तिहारको चाप बढ़िरहेका बेला जहाज थन्किएपछि निगमले दैनिक करोड़ौं रूपियाँ गुमाइरहेको छ. निगमको एउटा वाइड बडी जापानको नारितामा इन्जिनमा समस्या आएपछि ग्राउन्डेड छ भने अर्को इटालीमा सिचेकका लागि पुगेको छ. दुवै जहाज नचल्दा अन्तर्राष्ट्रिय उडान अहिले दुईवटा न्यारो बडी जहाजको भरमा छ. निगमका अनुसार नारितामा रोकिएको जहाज मर्मतपछि आजै उडानमा फर्कने तयारी छ. इटालीमा रहेको अर्को जहाज पनि यही हप्ताभित्र नेपाल ल्याउने तयारी छ. निगमका अनुसार एउटा अवार्ड बडीले सामान्य अवस्थामा दैनिक करिब 2 करोड़ रुपियाँसम्म आमदानी गर्ने गरेको छ. दुवै जहाज लामो समयदेखि नचल्दा करोड़ौं रुपियाँ गुमेको छ. चाडपर्वको मुख्य सिजनमै जहाज थन्किएपछि उडान तालिका प्रभावित भएको छ भने महँगो टिकट काटेका यात्रु समेत समस्यामा परेका छन्.
3: सर्वोच्च अदालतले प्रमुख इन्टरनेट सेवा प्रदायकले दायर गरेको रिट खारेज गरिदिएको छ. फैसलासँगै डिसहोम, क्लासिक टेक, सुबिसु र भायानेट जस्ता सेवा प्रदायकबाट झण्डै 30 अर्ब रूपियाँ दूरसञ्चार सेवा दस्तुर, थप दस्तुर र जरिवाना असुल गर्ने बाटो खुलेको छ. ठूला करदाता कार्यालयले इन्टरनेट सेवा शुल्कलाई सपोर्ट एण्ड मेन्टेनेन्स शीर्षकमा छुट्याएर दूरसञ्चार सेवा दस्तुर लाग्ने आमदानी कम देखाएको भन्दै टीएससी, थप दस्तुर र जरिवाना सहित कर निर्धारण गरेको थियो. निर्णय विरूद्ध सेवा प्रदायक सर्वोच्च पुगेका थिए. सर्वोच्चले रिट खारेज गरेपछि अब कर कार्यालयले निर्धारण गरेको रकम बुझाउनु पर्ने भएको छ. असोज 9 गतेदेखि 11 गते पूर्वानुमान गरिएको अति भारी वर्षाबाट उत्पन्न हुन सक्ने विपदको पूर्व तयारी र पूर्व सूचनामा सरकार जुटेको छ. गृहमन्त्री सुदन गुरूङले सुरक्षा निकायलाई अलर्ट गराइएको जानकारी दिनुभयो. उहाँका अनुसार उद्धार सामग्री तयारी अवस्थामा छ. स्थानीय सरकार मार्फत पूर्व सूचना प्रणालीलाई प्रवाह गरिएको छ. उहाँले ट्रेकिङमा नजान र गएकालाई सुरक्षित ठाउँमा जान अनुरोध पनि गर्नुभएको छ. मन्त्री गुरूङले विपद कमाण्ड पोस्टमा सबै निकायको प्रतिनिधि रहेको भन्दै त्यहीबाट समन्वय गर्न निर्देशन दिनुभएको छ. ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठले प्रभावित क्षेत्रमा अहिले नै सूचना प्रवाह गर्न मौसम विभागका अधिकारीलाई निर्देशन दिनुभएको छ. त्रिपुरेश्वरमा बसभित्र आगो लगाएर गम्भीर घाइते भएका चालक अर्जुन तामाङको उपचारका क्रममा ज्यान गएको घटनाको विषय प्रतिनिधि सभामा उठेको छ.
5: नेपाली कम्युनिष्ट पार्टीका सचेतक युवराज दुलालले घटनालाई राज्यको असफलता र संवेदनहीनताको पराकाष्ठा भन्दै उच्च स्तरीय न्यायिक छानबिनको माग गर्नुभएको हो.
6: प्रहरीसँगको विवादमा एक युवा सवारी चालकले म लास हुँदैछु भन्ने उद्घोष गरिसकेपछि राज्यले सुन्यो तर विवेक गुमायो, संवेदना गुमायो र यो उद्घोष गर्ने

0: नियमनकारी निकाय बीच कति अमर्यादित व्यवहार छ, कति विवाद छ, कानून कति मिजिएको छ भन्ने कुराको एउटा दृष्टान्त हो यो। त्यसकारणले म सभामुख मार्फत सरकारको गम्भीर ध्यान आकर्षण गर्न चाहन्छु।
1: सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीकी सचेत क्रान्ति शिखा धिताले घटनाले प्रहरीको कार्यशैली, यातायात व्यवसायको व्यवहार तथा चालकहरूको मनोसामाजिक स्वास्थ्य बारे गम्भीर प्रश्न उठेको बताउनुभयो।
2: त्रिपुरेश्वरमै घटेका दुईवटा घटनाहरूले दुईवटा गम्भीर विषय संकेत गरिरहेका छन्। पहिलो, हाम्रो पुलिसिङ गर्ने शैली कतिको मिलेको छ। दोस्रो, हाम्रा चालकहरूको मनोसामाजिक अवस्था कस्तो छ भने हामी राज्य चलाउनेहरूले स्वयं यातायात व्यवसायहरूले कतिको ध्यान दिएका छौँ। हामीलाई सडकमा यात्रु वा चालकहरूसँग कस्तो व्यवहार गर्ने भनी जे सिकाइएको छ त्यसमा गम्भीर समस्या छ कि बदल्नु पर्ने कहाँनिर छ के
3: हवस् त अहिलेसम्मका खबर यति नै। नमस्कार।
4: यो BFBS गोर्खा रेडियो हो।

0: SBS ગોરખા રેડિયો
1: સૈન્ય સમુદાયમાં
0: રિલાયન ભરી
1: ઓન એર
0: એપમાં
1: અને સ્માર્ટ સ્પીકરમાં ભન્હોસ
2: પ્લે BFBS
0: યુ BFBS ગોરખા રેડિયો
1: ગોરખા રેડિયો
3: प्रधानमन्त्री नियुक्त भएपछि बालेन्द्र शाह पहिलो पटक विदेश भ्रमणमा निस्कनु भएको छ। उहाँ संयुक्त राष्ट्रसंघको 81 महासभामा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिकाको न्यूयोर्क जानुभएको हो। उहाँले असोज 8 गते संयुक्त राष्ट्रसंघको महासभालाई नेपालका तर्फबाट सम्बोधन गर्दै हुनुहुन्छ। सम्बोधनमा उहाँले जलवायु परिवर्तनका कारण नेपालले भोगेको असरको विषय उठाउनुहुनेछ। नेपालमा जलवायुका कारण उत्पन्न समस्या, विश्वव्यापी हरित गृह ग्यास उत्सर्जनमा गन्ने योगदान रहेका नेपाल जस्ता विपन्न र संवेदनशील देशहरूले भोग्नु परेको अन्यायको विषय पनि उठाउँदै हुनुहुन्छ। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले 3 वर्ष अघि नेपालका हिमालबाट दिएको जलवायु परिवर्तन सम्बन्धी चेतावनी अहिले वास्तविक बन्दै गएको बताउनु भएको छ। संयुक्त राष्ट्रसंघको 81 महासभालाई सम्बोधन गर्दै गुटेरेसले नेपालसहित विश्वका विभिन्न ठाउँमा देखिएका पछिल्ला घटनाले जलवायु संकटको असर बढ़दै गएको देखाएको बताउनुभयो। नेपाल भ्रमणका क्रममा आफूले हिमालको हिउँ तीव्र गतिमा पग्लिरहेको भन्दै चेतावनी दिएको स्मरण गर्दै उहाँले अहिले त्यसको असर सोचे भन्दा चाँडै देखिन थालेको बताउनुभयो। नेकपा एमालेकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले स्थापित दलहरूमा नेतृत्व परिवर्तनको बहस फ्याशन जस्तो भएको टिप्पणी गर्नुभएको छ। उहाँले गत वर्षको जेएनजी आन्दोलनका षड्यन्त्रकारीले नेतृत्व परिवर्तनको एजेण्डा पार्टीमा प्रवेश गराएको आरोप लगाउनुभयो। तर बाहिरका हल्लाको भरमा पार्टीको जिम्मेवार तहमै रहेका नेताहरूले पार्टी पुनर्गठनको कुरा गर्न उचित नहुने उहाँको भनाइ छ।
4: एउटा बाहिरतिर भनौँ न, एउटा पानी परिरहेछ अनि घरभित्रै छाता ओढे जस्तो एक प्रकारको फेसन, किनभने गएको भदौको 23 र 24 गतेको चाहिँ विध्वंस भयो। त्यो मूल त नेकपा एमालेको विरुद्ध थियो, नेकपा एमालेको नेतृत्वको विरुद्ध थियो। अनि त्यो ध्वंसमा जो जो सामेल भए ती मान्छेले आफूलाई एमाले विरोधी नभनेर नयाँ केही प्राप्तिको एजेन्डा दिए हो। त्यो नयाँ केही प्राप्तिको एजेन्डा दिने कुरालाई चाहिँ हाम्रो पार्टीभित्रको मान्छेहरूले पनि त्यही ढङ्गले एउटा विश्लेषण गरे जस्तो बुझेँ मैले। जसले गर्दाखेरि अब त्यो त्यही इस्यु चाहिँ नेतृत्व फेर्छ, जस्तै सरकार फेरियो नि हो, त्यसै गरी नेतृत्व फेर्ने भने जस्तो हो कि।
3: अब खबर फटाफट।
5: फ्लाइ दुबई पोखराबाट आउने यात्रुलाई होटल र रेस्टुरेन्टमा छूट। होटल संघ पोखराले फ्लाइ दुबईबाट आउने यात्रुलाई 3 महिनासम्म 25% छूट दिने, रेस्टुरेन्ट एण्ड बार एसोसिएशन पोखराले पनि 15-20% छूट दिँदै। झापामा भदौ महिनामा 25 विपदका घटना हुँदा 19,45,000 बराबरको भौतिक क्षति, जम्मा 25 घटना मध्ये 17 जंगली जनावरका आक्रमणका घटना। पोखरा महानगरले फिर्के खोला क्षेत्रभित्र बनाइएका सबै संरचना एक साताभित्र अनिवार्य हटाउन सम्बन्धित व्यक्ति तथा संस्थालाई सूचना जारी गर्यो। तोकिएको समयभित्र नहटाए महानगर आफैले हटाउने, त्यसको खर्च समेत सम्बन्धितबाट असुल गरिने। चितवनको मुख्य शहरी क्षेत्र नारायणगढ़ र भरतपुरमा ट्राफिक लाइट जडान। पुल्चोक गोन्द्राङको 6 लेन सड़क र बाइपास रोडका विभिन्न 6 स्थानमा ट्राफिक लाइट राखिँदै। धौलागिरी प्रादेशिक अस्पताल बागलुङले मृगौलाका बिरामीको चाप बढेपछि डायलासिसको क्षमता वृद्धि गर्यो। यसअघि 61 मृगौला पीड़ितलाई सेवा दिँदै आएको अस्पतालले 4 उपकरण थप गरेपछि अब 71 जनालाई सेवा दिँदै। भोजपुरमा गाई भैँसीमा देखिने खोरेत रोग मौलाउँदै रोग नियन्त्रणका लागि भोजपुरका 9 स्थानीय तहमा यही असोज 8 गतेदेखि कार्तिक 15 गतेसम्म अभियान सञ्चालन हुने। र लम्जुङको गौला सुथार गाउँपालिका 9 गिलुङमा 1500 को आधारभूत अस्पताल निर्माणका लागि सम्झौता भएको 5 वर्ष बित्दा पनि 13% मात्र प्रगति, 2 वर्षभित्र सक्ने गरी 2078 साउनमा सम्झौता भए पनि निर्माण 2081 असारदेखि रोकियो, काम रोकिए पनि पटक पटक म्याद थपिँदै।
3: सर्वोच्च अदालतले सरकारी निकायले सेवा करार वा श्रम आपूर्तिकर्ता मार्फत श्रमिक राख्दा श्रम ऐनले तोकेको न्यूनतम पारिश्रमिक भत्ता

0: सकिने श्रमिक सुविधाका लागि कुल सम्झौता रकमको निश्चित प्रतिशत जगेडा कोष राख्न र श्रम तथा व्यवसाय जनसुरक्षा विभाग मार्फत प्रभावकारी अनुगमन गर्न पनि आदेश दिएको छ।
1: हवस् त, खबर यति नै।

0: કન્યા સમુદાયમાં
1: મિલાઈન ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં ભન્હોસ
2: ફ્લાય બીએફબીએસ
1: યુ બીએફબીએસ ગોઠા રેડિયો હો
0: ગોઠા રેડિયો હો.
3: भोटेको सिबाडीपछि चितवनमा बाढीको सम्भावित क्षेत्रमा जोखिम नियन्त्रणको काम तीव्र पारिएको छ. नारायणी नदी किनारका बस्ती जोगाउन स्थानीय सरकार लागि परेको छ. नारायणी नदीले कटान गर्न थालेपछि नदी नियन्त्रणको काम गरिएको हो. चितवनबाट अनिल ढकालको रिपोर्ट.
4: नारायणी नदीको कटानका कारण भरतपुर महानगरपालिका वडा नम्बर 17 मजुवा क्षेत्रमा करिब 300 मिटर भूभाग जोखिममा परेपछि स्थानीय त्रसित बने. भोटेकोशीमा आएको बाढीको बहावका कारण नारायणीले तीव्र रूपमा कटान गर्न थालेपछि त्यसलाई रोक्न स्थानीय जागरूक बने. स्थानीय सरकार सहित प्रदेश सरकारलाई गुहार मागेर तत्कालका लागि जोखिम टारे. त्रसित बनेका नदी तटीय क्षेत्रका स्थानीय ढुङ्गा राखेर कटान रोक्ने काम गरे. भरतपुर महानगरपालिका वडा नम्बर 17 गोब्रेनीका राजकुमार तामाङ.
5: नारायणी नदी बढ्दै आयो भने त जोखिममै छ, तर अलि बढ्न सकेन भने चाहिँ ठिकै छ भनौँ. हामी स्थानीयहरूले के गर्यौँ भने त्यो क्षेत्रमा अहिले हामी भरतपुर महानगरपालिकासँग समन्वय गर्यौँ. कार्यपालक मेयर चित्रसेन अधिकारीज्यूलाई हामीले उहाँ स्थलको रूपमै बोलायौँ. त्यसपछि प्रदेशका स्वास्थ्य मन्त्री ज्ञानचन्द्र लामालाई पनि हामीले स्थलमै उहाँहरूलाई देखाएर हामीले उहाँले तत्कालै महानगरबाट 50 लाख, बागमती प्रदेशबाट 50 लाख रुपियाँ त्यो बजेट विनियोजित गरी यस काम चाहिँ भइरहेको छ, फटाफट भइरहेको छ. स्थानीय त्यहाँ जागरूक भएको छ, राम्रो भएको छ.
4: बाढी बस्तीमा पस्ने डर स्थानीयमा थियो. विभिन्न पालिकामा समन्वय गरेर कटान रोक्न ठूला ढुङ्गा अर्थात् बिग बोल्डर हाल्ने काम गरिएको छ. भरतपुर महानगरपालिकाको वडा नम्बर 16 र 17 केही जोखिम भएपछि महानगरपालिकाले 50 लाख विनियोजन गरेर तत्कालै काम अगाडि बढायो. भरतपुर महानगरपालिकाका कार्यवाहक प्रमुख चित्रसेन अधिकारी.
6: बाढीबाट खतरा पैदा भइसकेपछि महानगरपालिकाले तत्कालको लागि 50 लाख रुपियाँ विपदको घोषणा हामीले गर्यौँ. म त्यही नारायणी बाँधलाई व्यवस्थापन गर्ने गरेर विभिन्न ठाउँमा अन्य पालिका पारीको गैँडेकोट होस्, नगरका राप्ती नगरपालिका होस्, आफ्नै महानगरपालिकाको खोला नालाको छेउमा रहेका बिग बोल्डरहरूको व्यवस्थापन गर्ने कामले अहिले चाहिँ ठुलो राहत भएर त्यहाँको जनता नागरिकले आशाले बस्नु भएको छ, खुसी व्यक्त गर्नुभएको छ.
4: 12 घरेबाट गोलाघाटसम्म नारायणी नदीका जोखिम स्थानहरूमा तटबन्धको काम गरिएको छ. छुटेका वडाका केही भागमा पनि कटान नियन्त्रणको लागि दीर्घकालीन समस्या समाधानको काम हुनेमा स्थानीय आशावादी छन्.

0: Danish side Coo 1-0. Manchester City.
1: Durgam Dhurpata Nagarpalika 9. सुकुर दुङको सरस्वती माध्यमिक विद्यालयमा अध्ययनरत बालबालिकालाई नयाँ विद्यालय भवन नहुँदा अध्ययनमा समस्या परेपछि 2,43,00,000 रुपियाँ खर्च गरी 12 कोठे नयाँ विद्यालय भवन बनाइदिएको छ। बुटवलबाट छवि पाण्डे।
2: विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिलक बुढा मगरका अनुसार 2077 सालमा आएको बाढीले विद्यालयको भवन बगाएपछि विद्यार्थीहरू भर्याङ र खेतको डिलमा बसेर पढ्न बाध्य भएका थिए। अध्यक्ष तिलक बुढा मगरले अधिकांश दलित र जनजातिका बालबालिका अध्ययन गर्ने उक्त विद्यालयमा गोर्खा वेलफेयर ट्रस्टले नयाँ भवन बनाइदिएपछि नयाँ कक्षा कोठामा बसेर अध्ययन गर्न बालबालिकालाई सहज भएको बताउनुभयो।
3: दलित समुदायको पनि दलित जनजातिको 2077 को बाटीको फर्याङ मुनि राखेर छाप्रो मुनि राखेर एउटा कोनामा पढाउनु जनशक्ति अलिक कम छ सर शिक्षकको। त्यहाँ सर म जाँदाखेरि त म 4 कोठाको जम्मा छ, अहिले 22 भयो सर, 22 अहिले 22 चाहिँ हाम्रो गोर्खा तरसले 12 बनाइदिएको 12 भयो लगायत त्यहाँ दरबन्दी रुन पलस भयो थप भयो सर।
2: विद्यालयका प्रधानाध्यापक थम प्रकाश जैसीले गोर्खा वेलफेयर ट्रस्टले 12 सहित शौचालय समेत बनाइदिएको जानकारी दिनुभयो। प्रधानाध्यापक जैसीका अनुसार साउन 16 विद्यालय भवन गोर्खा वेलफेयर ट्रस्टले विद्यालयलाई औपचारिक रूपमा हस्तान्तरण गरेको हो। करिब 450 विद्यार्थीले अहिले नयाँ भवनमा बसेर अध्ययन गर्ने सुविधा पाएको उहाँले जानकारी दिनुभयो।
4: हाम्रो 12 कोठा हो, के अरे एउटा टोयलेट पनि हो हजुर। हाम्रो पहिला 12 कोठा थियो, अहिले 12 कोठा 24 भयो। अभाव भएर घर हजुर हस्तान्तरण भयो सर। 77 सालको बाढीले भवन लैदिएको थियो सर, अनि पुनः संरचना गर्दै गर्दै विद्यार्थीहरू भर्याङ मुनि राखेर पढ्ने अवस्था, पहिला खेतको ढिकमा राख्ने अवस्था थियो होइन। त्यो भइसकेपछि त्यो संस्थासँग हामीले समन्वय गर्यो, समन्वय गरेपछि यहाँ आवश्यकता महसुस गरेर आवश्यकता रहेछ भनेर उहाँले नै भन्नुभयो।
2: गोर्खा वेलफेयर ट्रस्टले 2,43,00,000 रुपियाँ लगानी गरेर 12 विद्यालय भवन बनाउनुका साथै नयाँ शौचालय समेत बनाइदिएको छ।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: प्रधानमन्त्री नियुक्त भएपछि बालेन्द्र शाह पहिलो पटक विदेश भ्रमणमा निस्कनु भएको छ। उहाँ संयुक्त राष्ट्रसंघको 81 महासभामा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिकाको न्यूयोर्क जानु भएको हो। उहाँले असोज 8 गते संयुक्त राष्ट्रसंघको महासभालाई नेपालका तर्फबाट सम्बोधन गर्दै हुनुहुन्छ। सम्बोधनमा उहाँले जलवायु परिवर्तनका कारण नेपालले भोगेको असर